0: झोला बोकेर लुखुर लुखुर कतो जान लाग हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिप, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङ्जिम सेगो है रोमा।
2: धादिङको सिद्धलेको गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टेर, मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
7: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 13 गते शनिबार, जुन 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विश्वविद्यालयमा विद्यार्थीहरू बढे, व्यवस्थापन संकायमा सबैभन्दा धेरै, डेंगी संक्रमण झण्डै आधाले घट्यो, बर्ड फ्लू संक्रमण फैलिँदै,
1: नयाँ नेतृत्व छान्दै सकियो रासुपाको महाधिवेशन, कार्यगत एकताका लागि एमाले र नेकपा तयार, करिब 2700 व्यक्ति राजदूतको दौड़मा,
0: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी, मौसमी व्यापारमा पाकलाकोट हिँडे 212 ले लिए अनुमति,
1: भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाग्यो, अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण, युएले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माफी माग्यो,
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एच का 2 खेल हुँदै, आजै पाउने 9 बजे समूह जी का 2 खेल पनि हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, पर्याप्त मात्रामा पानी नपर्दा रोपाई प्रभावित भएको प्रसंग।
1: समयमै मनसून नहुँदा यो वर्ष 12 असारसम्म देशभर 11.33% मात्रै रोपाई सकिएको छ। विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार 12 असारसम्ममा सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल मानिन्छ। त्यसैले त्यहाँ थोरै रोपाई हुँदा पनि प्रतिशतका आधारमा अन्य प्रदेशभन्दा बढ़ी देखिएको हो। कर्णालीमा यो वर्ष 43,290 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 9,875 हेक्टरमा रोपाई सकिएको हो। सबैभन्दा बढ़ी धान खेती योग्य जमीन रहेको मधेसमा भने भर्खर रोपाई शुरू भएको छ। मधेसमा अहिलेसम्म 5% मात्रै रोपाई भएको विभागले जनाएको छ। मधेसका 8 जिल्लामा 383,150 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 19,150 हेक्टरमा मात्रै रोपाई भएको छ। त्यस्तै कोशी प्रदेशमा समेत न्यून 8.3% मात्रै रोपाई सकिएको छ। कोशीमा 276,387 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 22,815 हेक्टरमा मात्रै रोपाई भएको छ। बागमतीमा हालसम्म 12.6% रोपाई सकिएको विभागले जनाएको छ। बागमतीमा 1,14,524 हेक्टरमा रोपाई हुने अनुमान का अनुसार हालसम्म 14,000

0: एक र सिंह सब एक तथा सुक्खा तथा दुवान दुवै सहन सक्ने बहुगुणी एक र दुई जात विकास गरी किसान स्तरसम्ममा प्रयोग गर्न प्रोत्साहन समेत गरिरहेको जनाएको छ। यता विगत छ वर्षमा 72-82 हजार हेक्टर खेतीयोग्य जमीन रहेको कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 देखि आर्थिक वर्ष 2082-83 सम्ममा 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको देखाइएको छ। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिक जग्गाको खण्डीकरण, बसाई सराई, बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति र अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ।
1: अब राजनैतिक प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको हो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। लामिछाने संस्थापक सभापति हुनुहुन्छ। अर्थमन्त्री समेत रहेका वागले यसअघि पनि उपसभापति हुनुहुन्थ्यो। उहाँ 2079 आम निर्वाचनपछि रासोपासँग जोड़िनु भएको हो। महिला उपसभापतिमा सोभिता गौतम विजयी हुनुभएको छ। विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार हिजो गरेको मतदानमा गौतम 79 मत ल्याएर निर्वाचित हुनुभयो। उहाँको निकटतम प्रतिस्पर्धी सीमा कार्कीले 572 मत पाउनुभयो। कानून मन्त्री समेत रहेका गौतम यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा उहाँले 673 मत ल्याउँदा प्रतिस्पर्धी मनिष झाले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत पाउनुभयो। आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुनुहुन्छ। उहाँले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गर्नुभएको थियो। खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित हुनुभएको छ। दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई, यज्ञमणि नेउफाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, पुकार बम र राजीव खत्री, विजय जैरो र हिमेश पन्त पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो। महिला सहमहामन्त्रीमा 737 मत सहित निशा डाँगी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीमा सहमहामन्त्रीमा जुली यादव, जमुना शर्मा विदुषी, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहनु भएको थियो। रासोपाको विधानमा सभापति सहित 19 पदाधिकारी रहने व्यवस्था छ। 7 जना महाधिवेशनबाट निर्वाचित भएका छन्। 12 पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था छ, जसमा वरिष्ठ नेता 1, उपसभापति 1, महामन्त्री 1, सहमहामन्त्री 2, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष 2 मनोनित गरिनेछन्। वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह निश्चित भइसक्नु भएको छ। मनोनित गरिनेहरूमध्ये कम्तीमा 4 जना महिला हुने बताइएको छ। 79 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। 51 भने मनोनित गर्ने व्यवस्था रहेको छ। महामन्त्रीमा निर्वाचित हुनुभएका आचार्यले अब नयाँ पार्टी भन्दै गल्ती गर्ने छुट नरहेको र आफूहरू सचेत हुने बताउनु भएको छ भने सभापति लामिछानेले राष्ट्रवादी बाट कोही पनि भयभीत हुनु नपर्ने र लोकतन्त्रको पक्षमै आफूहरू रहेको र परिपक्व हुँदै अगाडि बढ़ने पनि प्रतिबद्धता जनाउनु भएको छ। यसैबीच 7 वर्ष अघि एउटै पार्टीबाट विभाजित भएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकतातर्फ अगाडि बढ़ेका छन्। दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका हुन्। गत 12 फागुनको निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व दबावमा रहेका छन्। 2074 एकताबाट उपलब्धिको शिखरमा पुगेर 2077 विभाजनपछि अकल्पनीय गम्भीर क्षति बेहोरेका दुवै दल वाम दल एमाले र नेकपा आसन्न स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृह कार्यमा जुटेका हुन्। कार्यगत एकता नजिकिएको ओलीको इन्टर्नल ब्रिफिङपछि प्रचण्डले भने जीवनकै अन्तिम क्रमभंग गरेर पनि वाम एकता अघि बढ़ाउन लागेको र यसमा विश्वास गर्नको लागि नेता कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ। एमाले अध्यक्ष ओलीले गत मंगलबारको सचिवालय बैठकमा एमाले र नेपालका अरू कम्युनिष्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू लागेको दावी गर्दै नेकपासँगको सम्भावित कार्यगत एकताको औचित्य पुष्टि गर्ने कोशिश गर्नुभएको थियो। एमाले नरूचाउने वाम आन्दोलन नरूचाउने कतिपय बाह्य शक्तिहरूका कारण वाम आन्दोलन खतरामा परेको उहाँले

0: छिपाउने गर्नु भएको थियो। परम्परागत रूपमा सीमा पार व्यापार गर्दै आएका दार्चुलाको ब्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत स्थित ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीयले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ। 2082 कार्तिक अन्तिम साता बन्द भएको नेपाल चीन टिंकर नाका यस वर्ष असार दोस्रो सातादेखि दार्चुलाका स्थानीयका लागि खुला गरिएको हो। स्थानीय प्रशासनले उपलब्ध गराएको नेपाल चीन प्रवेश अनुमति पत्रका आधारमा जिल्ला स्तरभित्रका नागरिकले ताक्लाकोटसम्म प्रवेश पाउने व्यवस्था गरिएको छ। कोरोना महामारीका कारण केही समय रोकिएको सीमा पार व्यापार सन् 2024 पुनः सञ्चालनमा आएको थियो। यस वर्ष पहिलो पटक व्यापारी सहित 62 जनाको टोली टिंकर नाका हुँदै ताक्लाकोट प्रवेश गरेको टिंकर स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा ब्रोइलर कुखुरामा प्रयोग हुने एन्टीबायोटिक व्यवस्थापनको लागि सरकारी पहल शुरू।
2: स्वास्थ्य विभागले चाहिँ एन्टीबायोटिक प्रयोग जथावि नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौं।
0: पक्राउ पर्नु अघि उपस्थितिका लागि सूचना दिनुपर्ने कानून बनाउने तयारी, करिब 2700 व्यक्ति राजदूतको दौड़मा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-7608, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल पानीसोर जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेको 2 महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै विद्यालय जान पाएका छैनन्। होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भर्नाविहीन शीर्षकमा समर्पण श्रीले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा विश्वविद्यालयमा विद्यार्थी बढे व्यवस्थापन संकायमा सबैभन्दा धेरै शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुदीप कैनी लेख्नु भएको छ। विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पसहरू त्यस्तै पक्राउ गर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नु पूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रावधान राख्न लागि हो। त्यस्तै भित्रपृष्ठमा चिया उद्योगको खुले पनि निर्यात अन्यलमय शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
1: अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ कोइराला निवासमा शीर्ष संवाद शीर्षकमा विराटनगरबाट लेखिएको हो। विराटनगरमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाका तीन शीर्ष नेताबीच राजनैतिक संवाद भएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको बीचमा हिजो बिहान विराटनगरमा भेटवार्ता भएको हो। विराटनगर स्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक अवस्था, पछिल्ला राजनैतिक घटनाक्रम, संसदको भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिपेश चन्द्र थपलियाले जानकारी दिनुभएको छ। एमालेसँग सहकार्य हुने बारेमा प्रचण्डले एउटा कार्यक्रममा भन्नुभएको विषय पनि छापिएको छ। एउटै मंचमा देखिँदैछन् ओली दाहाल शीर्षकमा पनि खबर छापिएको छ। 27 पालिकाले बजेट ल्याउन नसकेको बारेमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा धान चामलमा आत्मनिर्भरता चुनौतीपूर्ण, 11 महिनामा 38 अर्ब रूपियाँ बराबरको आयात, मनसून सक्रिय नहुँदा रोपाई सुस्त भएको बारेमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। विनोद सुवेदीले विराटनगरबाट, उपेन्द्र यादवले बाराबाट र देवेन्द्र बस्नेत र रेखा भूषालले दाङ बुटोलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा राजदूत बन्न करिब 2700 दौड़ शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको छ। नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षक देखिएको छ। 13 देशका लागि खुला गरिएको राजदूत पदमा करिब 2700 जनाले आवेदन दिएका छन्। अब सरकारसँग गोप्य अनुभवी फेरि सुन्नुहोस् यसलाई, अब सरकारसँग योग्य अनुभवी र नेपालको हित प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने अनुहार छनौट गर्ने अवसर परीक्षा दुवै छ। खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय शीर्षकमा लेखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्ने योग्य सक्षम र अनुभवी व्यक्ति छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष पारदर्शी र विवादरहित बनाउन परीक्षा हुनेछ र त्यसै गरी भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत छनौट प्रक्रिया अगाडि बढ़ाउन लागि हो। डेंगी संक्रमण झण्डै आधाले घट्यो शीर्षकमा खबर छापिएको छ। शिवहरी घिमिरेले लेख्नु भएको हो। तर वर्खासँगै जोखिम पनि बढ़न सक्ने अवस्था छ। सरसफाईमा ध्यान दिएका कारण र डेंगीको लार्वा हुने स्थान सफा गरेकाले पनि शुरूआती महिनामा संक्रमण कम देखिएको हुन सक्ने ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनु भएको छ। नेपालमा यस वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार 2026 जनवरी 1 देखि 25 जूनसम्म देशभर 1072 जनामा मात्रै संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जून 23 सम्मको यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको छ कोशीमा लगानी सम्मेलनको 1 वर्ष 51 परियोजना मध्ये 4 को लगानी मात्र स्वीकृत शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर रहेको छ। कोशी प्रदेश सरकारले अघिल्लो वर्ष 18 र 19 वैशाखमा सम्पन्न गरेको लगानी सम्मेलनको उपलब्धिका रूपमा 4 परियोजनाको मात्र लगानी स्वीकृत भएको छ। स्वदेशी तथा विदेशी लगानीकर्ता भेला गरेर देशमै पहिलो पटक आयोजना गरिएको प्रथम प्रदेश लगानी सम्मेलनमा एमओयू अर्थात समझदारी भएका निजी का 19 र सार्वजनिक निजी साझेदारीका 32 परियोजना स्वीकृत भएका थिए। कुल 1 खर्ब 57 अर्ब बराबर लगानीका 51 परियोजना मध्ये 1 वर्षमा 4 परियोजनाको मात्रै परियोजना विकास सम्झौता पीडीए सम्पन्न भएर लगानी स्वीकृत भएको हो। कोशी प्रदेश लगानी प्राधिकरणको सम्पन्न 33 औं बैठकले सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत निर्माण हुने गरी समझदारी भएका 2 अर्ब 8 करोड़ 53 लाख रूपियाँ बराबरको लगानी स्वीकृत गरेको उल्लेख गरिएको छ। मनसूनमा ढिलाई हुँदा दोस्रो सातासम्म पनि रोपाई प्रभावित भएको खबर छ। पोखरा फाइनान्सको वित्तीय संकट पर्यो, समृद्धि फाइनान्ससँग गाभिएपछि राष्ट्र बैंकको रेड जोनबाट मुक्त शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कार्यवाही फुकुवा गरेको हो। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार हिजो एउटा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
0: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 900 नाघेको छ। सरकारी अधिकारीहरूका अनुसार हालसम्म 900 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ भने 3,360 बढ़ी घाइते भएका छन्। उद्धार कर्मीले अझै पनि भत्किएका भवनहरूमा जीवित व्यक्तिको खोज जारी राखेका छन्। हराएका आफन्तको अवस्थाबारे जानकारी पाउन परिवारजन अस्पताल र उद्धार केन्द्रहरूमा ठूलो भीड़ लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। देशको उत्तरी क्षेत्रमा रहेका दर्जनौं भवन पूर्ण रूपमा ध्वस्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका हुन्। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध विराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन गरेको आरोप लगाएपछि यो सैन्य कार्यवाही गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी प्रशासनका अनुसार बिहिबार हर्मुज जल मार्गमा गुड़िरहेको एक मालवाहक जहाजमाथि एकतर्फी ड्रोन प्रहार भएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति नभए पनि जहाजमा क्षति पुगेको र त्यसपछि त्यस क्षेत्रमा रोकिएका हजारौं नाविकको उद्धार योजना अस्थायी रूपमा रोकिएको थियो र संयुक्त अरब अमिरेट्स यूएले चेतावनीको गलत सन्देश पठाएकोमा माफी मागेको छ। सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारण स्थानीय बासिन्दामा त्रास उत्पन्न भएको भन्दै माफी मागेको हो।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया बीच खेल हुनेछ। आठवटा देश सहभागी लीग दुई तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। नेदरल्याण्डस 32 अंक सहित तेस्रो र नामिबिया 22 अंकसहित 7 स्थानमा रहेको छ। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा सेनेगलले इराक विरूद्ध 5-0 गोल अन्तरको फराकिलो जित निकाल्न सफल भएको छ। यो जीतसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ़ने सम्भावना बलियो छ। यो राति भएको खेल हो। यस्तै फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ। लगातार तेस्रो खेलमा जीत निकालेको फ्रान्स समूह आईको विजेता पनि बनेको छ। फिफा विश्वकपमा अहिले समूह एचका दुईवटा खेल हुँदैछन्। अमेरिकामा यो खेल बिहान 5:45 शुरू भयो। नव प्रवेशी के भर्डे र साउदी अरेबिया तथा मेक्सिकोमा उरुग्वे र स्पेन खेल्दैछन्। तालिकामा स्पेन 4 अंकसहित शीर्ष समान, 2 अंकसहित उरुग्वे दोस्रो तथा के भर्डे तेस्रो र 1 अंकसहित साउदी अरेबिया पुछारमा रहेको छ। विश्वकपमा भोलि बिहान 8:45 समूह जीका दुई खेल हुँदैछन्। क्यानाडामा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सियाटल रंगशालामा इजिप्ट र इरान खेल्दैछन्। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष समान, 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुछारमा रहेको छ।
0: कुखुरामा जथाभावी एन्टीबायोटिकको प्रयोग बढ़्यो र यसले मानव स्वास्थ्य जोखिममा पारेको प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
13: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
12: पसिनाको सम्मान समानताको अभियान
13: कार्यक्रम साझा आवाज
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरमा अब कुखुरामा एन्टिबायोटिकको प्रयोगको जोखिम कुनै रोग नलागोस् भन्नका लागि विशिष्ट ब्रोइलर कुखुरामा अत्यधिक मात्रामा एन्टिबायोटिकको प्रयोग भइरहेको भन्दै सरकारवाला निकायले चिन्ता जनाउँदै आएका छन् यसको नियमन र मानव स्वास्थ्यमा देखिने असरका बारेमा पशु स्वास्थ्य सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुम उपाध्यायसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
2: एन्टिबायोटिक औषधि प्रयोग गरिसकेपछि अब उहाँलाई के ध्यान पुर्याउन पर्यो भनेपछि आफ्ना कुखुरा एन्टिबायोटिक भएको छ कि छैन डाक्टरले एन्टिबायोटिक कति दिन चलाउन भनेको छ त्यो एन्टिबायोटिक पनि लेखेको नै हुन्छ कहिले काहीँ खोलमा पनि यति दिन चलाउनु पछि के छ सल्लाह पाउँदै चलाउनु भनेको छ भने कम्तीमा एन्टिबायोटिक चलाउनुभन्दा अगाडि चाहिँ सम्पर्क त राख्नै पर्यो तपाईँले प्राविधिकसँग सम्पर्क नराखी एन्टिबायोटिक चलाउँदै नचलाउनुहोस् चलाइहाल्नुभयो एन्टिबायोटिक भने पनि तपाईँले काम गरेको छ कि छैन के छ भन्ने कुरा जानकारी लिनको लागि पशु चिकित्सकसँग चाहिँ सम्पर्क गर्नै पर्यो त्यो ध्यान दिनै पर्छ एक चाहिँ एन्टिबायोटिक चलिरहेछ तपाईँले मार्केटमा त्यस्ता कुरा बिक्री गर्न नलगिदिनुहोस् कम्तीमा 2 हप्तासम्म तपाईँ एन्टिबायोटिक हेरेर छ त्यस पनि विड्रल पिरियडहरू छ होइन कुनै एन्टिबायोटिक 7 दिन हुन्छ कसैको 3 दिन हुन्छ कसैको 5 दिन हुन्छ कसैको 14 दिन हुन्छ त्यो हिसाबले कम्तीमा 7 देखि 14 दिन नलैजानुहोस् कम्तीमा आफ्नो लागि पनि अरू उपभोक्ताको लागि पनि त्यसले चाहिँ फाइदा गर्छ होइन त्यो गर्नुहोस् अर्को पश्चात विभागले चाहिँ एन्टिबायोटिक प्रयोग जथावि नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस् डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौँ त्यसले गरेर सबैलाई चाहिँ एन्टिबायोटिक कुन कस्तोमा चलाउने कस्तोमा नचलाउने भन्ने सम्बन्धमा चाहिँ एउटा मार्गदर्शन चाहिँ दिन्छ भनेर हामीले त्यो एप्रुभ गरिसकेका छौँ खालि वेबसाइट अपलोड गर्न चाहिँ बाँकी छ
16: त्यो कहिलेसम्म हुन्छ केही समय त
2: त्यो चाहिँ अब विभागको प्रशासन लगायतको अरू निकायले चाहिँ अलिकति सर्टेन प्रोसेसहरू बाँकी होला त्यो गरेपछि हामी अपलोड गर्नेवाला छौँ विभागको वेबसाइटमा हेर्न पाउनुहुन्छ
16: यो लगायत अरू यहाँहरूले के काम गर्नुभएको छ जसले चाहिँ एन्टिबायोटिकलाई चाहिँ रोक्नको लागि यो जथाभावी प्रयोग रोक्नको लागि चाहिँ जे सहयोग गरिरहेछ
2: अब त्यसको लागि त हामीले मल्टी स्टेक होल्डर जुन कोर्डिनेसन कमिटीहरू छन् उहाँहरूको मिटिङ राखेका छौँ एन्टिबायोटिक रेजिस्टेन्सको विषयमा चाहिँ हामीले पटक पटक विभिन्न कार्यक्रमहरू गरेका छौँ स्थानीय तह जिल्ला समन्वय समिति के अरे यो जिल्ला प्रदेश सरकारका निकायहरू ठाउँ ठाउँमा हामी जाने ल्याबोरेटरी डायग्नोसिसबाट आएका चिजहरू चाहिँ पब्लिक हेल्थ ल्याबोरेटरीसँग चाहिँ इन्ट्रेक्सनहरू गर्ने क्लिनिकल प्र्याक्टिसमा भएको डाक्टर प्राविधिकहरूसँग चाहिँ इन्ट्रेक्सन गर्ने त्यो नतिजाहरू उनीहरूलाई आदान प्रदान गर्ने होइन कुन एन्टिबायोटिक चलाउँदा हुन्छ कुन चाहिँ रेजिस्टेन्स भइरहेको छ अब नचलाउनुहोस् अथवा यो एन्टिबायोटिक सेन्सिटिभ छ कतिमा एन्टिबायोटिक प्रयोग गर्नुभन्दा पहिला सेन्सिटिभिटी टेस्ट गरेर त्यसमा कुन एन्टिबायोटिक प्रभावकारी छ छैन त्यो जाँचेर मात्रै चलाउनुहोस् भनेर हामीले व्यापक रूपमा प्रचार प्रसारका कार्यक्रमहरू इन्ट्रेक्सनहरू चाहिँ गरिरहेछ अब नेसनल एमआर एक्सन प्लान छ त्यो प्लानमा चाहिँ धेरै विषयगत चाहिँ निकायहरू छन् उहाँहरू छ भने आफ्नो उहाँहरूको पनि चिजहरू लिने के भइरहेछ हाम्रो पनि चिजहरू चाहिँ कस्तो के आइरहेछ भनेपछि एक आपसमा आदान प्रदान गरेर अगाडि बढ्ने कामहरू भइरहेछ
16: कस्तो खालको नीतिगत व्यवस्था भयो भने चाहिँ अलिक सहज हुन्छ यो नियन्त्रणको लागि चाहिँ
2: फार्मरहरू नै सजग हुनु पर्यो पहिला चाहिँ आफै नै आफ्नो फार्ममा मैले के गर्दैछु मैले कुन औषधि मैले चलाइरहेको छु सजग हुनु पर्यो 1 नम्बर 2 नम्बर टेक्निसियन र डाक्टरहरू नै सजग हुनु पर्यो मैले एन्टिबायोटिक चलाउनु हो कि होइन यो सिफारिस गर्ने हो कि होइन भन्ने कुरा उहाँहरू नै सतर्क हुनुपर्ने हुन्छ सबैजना र नियामक निकायहरू जसले चाहिँ एनहरू हेरिरहनु भएको छ कानुन रूपमा उहाँहरू नै बेला बेला नियम गर्ने छड्के चेकिङहरू गर्ने एन्टिबायोटिक कसले कस्तो इम्पोर्ट गरिरहेछ कुन एन्टिबायोटिक कहाँ पसलमा चाहिँ बिक्री भइरहेछ होइन त्यस्तो चाहिँ कडा अलिक गरिदिनु बित्तिकै चाहिँ कस्तो हुन्छ भनेपछि मान्छेले डराउँछ एन्टिबायोटिक प्रयोग जथाभावी चाहिँ गर्दैन
1: डाक्टर मुकुम उपाध्यायसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: विश्वविद्यालयमा विद्यार्थी बढ़ी व्यवस्थापन संकायमा सबैभन्दा धेरै डेंगी संक्रमण झण्डै आधाले घट्यो बर्डफ्लू संक्रमण फैलिँदै
1: नयाँ नेतृत्व छान्दै सकियो रासोपा महाधिवेशन कार्यगत एकताका लागि एमाले र नेकपा तयार करिब 2700 व्यक्ति राजदूतको दौड़मा
0: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी मौसमी व्यापारमा ताक्लाकोट व्यासी 212 लिए अनुमति।
1: भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाघ्यो। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण। यूएईले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माग्यो माफी।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुईको त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एचका दुई खेल हुँदै आजै पौने 9 बजे समूह जीका दुई खेल हुने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पन्न महाधिवेशन, जहाँ प्रदेश सभा खारेज गर्नुपर्ने विषय पनि त्यहाँ प्रतिवेदनमा प्रस्तुत भएपछि अहिले यसले राजनीतिमा तरंग ल्याएको छ र यहाँ एउटा खुल्ला मैदान जस्तो देखिन्छ अलि अगाडिपट्टि, र त्योभन्दा त्यहाँ प्रवेश गर्नु अगाडि एउटा गेट बनाइएको छ, महाधिवेशन लेखिएको छ माथि पट्टि, र त्यहाँ झुण्डिएको छ एउटा ठूलो घण्टी पनि, र त्यहीँबाट एकजना नेता कार्यकर्ता जस्ता देखिने व्यक्ति प्रवेश गर्न खोज्दैछन्। उनको हातमा दाहिनेतर्फ एउटा प्ले कार्ड छ जहाँ लेखिएको छ प्रदेश सभा, र ती व्यक्ति जोडले कराउँदै भित्र प्रवेश गर्न खोज्दैछन्। माथि यस्तो लेखिएको छ खतराको घण्टी।
0: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै थादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोभाइडर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43,
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 물이 에러다? 라우.
1: 아하, 코디를 한번 먹었었어? 까바를 하고.
0: 까바를 하고니? 멀리 디디바니 순살이 걸거나 우드그바를 하고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
5: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 9741-031-429
8: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
9: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
10: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
9: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
4: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
9: 9860-2458-43
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
11: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
12: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
11: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
12: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
11: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
12: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
4: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-1919
13: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248543।
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
6: रेडियो बिहानी 97.6 MHz
7: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845-75223, 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा

श्रोताकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि 12 राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमाना श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधुली एफएम 97.2 MHz दुधुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गाउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्।

भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 13 गते र तदनुसार ईस्वी सन् 2026 जून 27 तारिक सक सम्वत 1948 नेपाल सम्वत 1146 तथा लाछ रौद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज शनिबार रहेको छ। ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज त्रयोदशी। आज त्रयोदशी तिथि रहेको छ। 49 घडी 2 पला रहेको छ। नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र। अनुराधा नक्षत्र रहेको छ 44 घडी 38 पला। यस्तै गरेर युगमा रहेको छ साध्य युग रहेको छ 22 घडी 28 पला। करणमा रहेको छ तैतिलकरण रहेको छ। तैतिलकरण विशेष गरी 12 बजेर 49 मिनटसम्म रहनेछ। तदुपरान्त कौरवकरण रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ आज वृश्चिक राशिमा, आज श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा रहनु भएको छ। यस्तै गरी आनन्दात योगमा आज अमृत योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:12 भयो भने सदा सूर्यास्त 7:02 हुनेछ। आजको दिन मनी घडी 13 घडी 50 पला रहनेछ। दिन विशेष रहेको छ आज। आज शनि प्रदोष व्रतको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको राहुकाल, आजको शुभ समय, आजको लाभ समय के कति बजे रहन्छ भन्ने विषयमा जानकारी पनि गराउनेछु। आजको राहुकालको समय रहेको छ साँझको 5:19 16 सेकेन्डदेखि साँझको 7:03:25 आज काल बेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 6:54:26 बिहानको 8:38:34 आज शुभ बेला रहनेछ। आजको लाभ बेला रहनेछ दिउँसोको 1:50:59 दिउँसोको 3:35:08 आज लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म गराउनेछु। ग्रह गोचरमा सूर्य मिथुन राशिमा, यस्तै गरेर चन्द्रमा वृश्चिक राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउँछ। अनुराधा नक्षत्रको दोस्रो चरण, नाम आउँछ निराजन अथवा निर्मला, नाम आउँछ मध्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषारी 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। थोरै उपलब्धिका लागि निकै मेहनत गर्नु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च बढ्ने समय रहेको छ। यात्रा कष्टपूर्ण रहनेछ। अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। आफ्ना सूचना बाहिर नै समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुग्दैन होला। नतिजा कमजोर देखिनाले पहिलो काम दुझाउनु पर्ने हुन सक्ने यो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन साथीभाइको आगमनले आजको दिन मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो यात्रा जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौस रजाउनेछन्। व्यापार बढ्नले आमदानी पनि बढ्दै जानेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू भेटिँदै जानेछन्। व्यापार व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्ने यो राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन अवसर प्राप्त भए पनि फाइदा उठाउन कुनै न कुनै चुनौतीसँग जुझ्नुपर्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्न सक्छ। प्रगतिमाथि ईर्ष्या गर्नेहरू दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन विशेष अवसरका साथै भौतिक साधन जुट्नले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउन सकिन्छ। गुरूजनको साथ र सहयोग जोड्दै जाँदैछन्। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार प्रतिशत जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय पनि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। नयाँ अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यको बेला मान्यजनको सहयोग लाभदायक रहनेछ। रोकिएको काम देखाउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अलि सजग रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश चिताएको काम पूरा गर्न नसकेला आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। व्यवसायमा सामान्य फाइदा हुनेछ तर अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने योग देखिया छ। शिवमूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नभए पनि हिसाब किताबमा अलि होसियार रहेर अगाडि बढ्दा राशि कन्यालाई आजको दिन विशेष शुभ रहनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन आतिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तैपनि मेहनतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिल्लो फाइदा हुनेछ। भौतिक अभिव्यक्तिको तारिफ हुँदै जानेछन्। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर समेत प्राप्त हुने खालको योग हुने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अनुमोल्याउन सक्छ। स्वास्थ्यको लागि खर्च बढ्दै जाँदैछ। धनलाभ भए पनि बल जबरजस्ती गर्ने बानी समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तैपनि प्रबल इच्छा शक्तिले लक्ष्यमा पुर्याउनेछन्। लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर समेत दिलाउने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन खर्चको दुःख गर्न आफन्त र परिवारबाट टाढिनु पर्ने हुन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट भने सजग रहनु पर्ला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिन जानेछन्। खर्च लागि पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्त प्राप्त हुने योग रहेको छ। अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला। चुनौती पन्छाउँदै रोकिया काम सम्पादन गर्न पनि सकिने खालको योग भए राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुट्नले प्रसन्नता मिल्नेछ। आय आर्जनका स्रोत बढ्दै जाँदैछन् भने व्यापारमा पनि फाइदै फाइदा हुनेछ। विशेष सम्भावना देखे पनि उपलब्धि हातमा बढी श्रम गर्नु पर्ला। अवसर र व्यवधानको बीचबाट कर्मयोग अघि बढ्दै जाँदैछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। जीवनशैली व्यस्त रहनेछ भने गरी आएको कामलाई निरन्तरता दिन सकिन्छ। प्रतिफल हात पार्न केही समय लाग्ने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछि गई केही वस्तु त्याग्नुपर्ने परिस्थिति समेत आउन सक्ने योग राशि कुम्भलाई आजको दिनमा विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकेला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढ़ी रहनेछन्। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट भने धोका पाइने सम्भावना रहेको छ। व्यवसायिक काममा खर्च बढ्दै जानेछन् भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

छोटो विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भनी हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौं 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व कारण र लाभबारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो, एकादशी तिथि भन्नाले के बुझिन्छ, एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुशी कुन देवता दुखी, एकादशीमा अन्न खान हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चन्द्रमासको 11 तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि 11 भनेको एकादशी, 11 तिथिलाई एकादशीको रूपमा हामीले भन्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसरी वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ। शास्त्र के भन्छ भन्दाखेरि एकादशी व्रतम कृत्वा सर्व पापै प्रमुच्यते, एकादशीको व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भएर जान्छ भनेको छ। भगवान विष्णु नारायणको कृपा विशेष प्राप्त हुन्छ एकादशी व्रत बस्नाले, पाप क्षय हुन्छ, पुण्य वृद्धि हुँदै जान्छ, मोक्ष मार्ग सहज हुन्छ, आफ्नो बाटो मृत्यु पर्यन्त मोक्ष मार्ग सहज हुन्छ सजिलो हुन्छ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधात्मक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने कति राम्रो, क्रोध लोभ घट्ने विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कली आएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास अपच र आलस्य आउने, ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भनेर त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ, कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा व्रत गर्नु, व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भावना भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन स्थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ। विशेष गरी चाहिँ यहाँबाट भनिएको छ एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है, यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा फलफुलहरू कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्री मह मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू जस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बढी मसलायुक्त खानेकुरा हामीले खानु हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नको लागि असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाइधुवाइ गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो।
हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजा पाठहरू विशेष तरिकाले गर्नुपर्ने हुन्छ। पूजा पाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको दिनमा तुलसी पात नचोड्नुहोस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मन्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने, भान्जा भान्जी कोही हुनुहुन्छ भने घर नजिकै हुनुहुन्छ उहाँहरूलाई ज्वाइँ चेलाएर बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किन नहोस् दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्। आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मानेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसैले के भन्नुहुन्छ भन्दा दिनैभरि भोके बस्दाखेरि शरीरलाई हेल्थलाई असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा 1 दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ल तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परा पूर्वकालदेखि नै अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ, हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ 1 दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धै मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी चाहिँ जस्तै गरी मोक्षता एकादशी, यस्तै गरी पुत्रता एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमालक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जला एकादशी, देवशयनी, पवित्र, इन्दिरा, रमा, उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूलो एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा 1 दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले 1 दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ। एकादशी व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बसाउने हाम्रो पितृले खुसी हुन्छन् त पनि भन्नुहुन्छ, होइन? अब यसको विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुलाई ध्यान दिएर यो चाहिँ गरुड पुराणमा पनि लेखाएको छ अनि यस्तो कि पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ कि एकादशी व्रत बस्नाले सिधै पितृलोकसम्म पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जत्तिकै प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने, पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्मा र हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखिका आएका कतिको नाश चाहिँ पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ, यसले जलमल गर्छ है गर्दैन? हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझि पनि राख्नु भएको छ। विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा है सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेको मृत्यु भएको छ, सानैमा बालकमा मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्काजाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ, खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ
उद्धारको मार्ग बाटो खुल्नेछ उहाँलाई उद्धार हुनको लागि सजिलो हुनको लागि बाटो खुल्नेछ। पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ। पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ। तृप्त भनेको आनन्द आनन्दका साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले। हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो कि अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृदोष परेको हुन्छ त्यो पितृदोष पनि हट्छ त कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु। घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ। पितृदोष भयो भने के हुन्छन् भन्दा घरमा बारम्बार समस्या आइरहने, परिवारमा झैझडा मनमुटाव भइरहने, जे काम गरेर अवरोध भइहाल्ने, रोग आउने, अशान्ति हुने, एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने, अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने, सन्तानको प्रगतिहरू रोकिने, छोराछोरीको पढाइ रोकिने, बाधा आउने, उन्नति प्रगतिमा बाधा, विवाहमा बाधा, सन्तानमा बाधाहरू आउने, नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै नाश हुन्छ। यो चाहिँ छिट्टो तुरुन्तै नाश हुँदैन, बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ। अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषयमा पनि तपाईँले ध्यान दिनुहोला। पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ, विद्या धन कीर्ति बढ्ने गर्दछ, वंशवृद्धि हुन्छ, घरमा सकारात्मक ऊर्जा फैलिन्छ। त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ, देवताले दिए तापनि पितृले हरे लान सक्छन्। तपाईँलाई थाहा छ कि छैन, तपाईँले घरमा नारायण पूजा, सत्यनारायण पूजा, रुद्री पूजा, घर वास्तु, छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ, लगेर कतै बाँध्नुहुन्छ, कुलकुराइको ठाउँमा लगेर बाँध्नुहुन्छ, धुपबत्ती गर्नुहुन्छ, इष्ट देवता कुलदेवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ। तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला, ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ। गौदान गरिसकेपछि गौजी तपाईँले लगेर ध्वजा उठाउने, धुपबत्ती गर्ने, फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ। यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गराउनु भएको छैन भने भन्नु होला, गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ गोदान गरिसकेपछि भन्नुभएको छ। यो कुरो हो कि होइन गुरुबा भनेर सोध्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँहरूले पनि है। सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन, बिर्सिन पनि सक्नुहुन्छ। त्यो भएर तपाईँले पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त। त्यो भएर सम्झाउनु होला, तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँको विशेष गरी चाहिँ। अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त, श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त? यदि तपाईँ अशक्त हुनुहुन्छ फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन फेरि है। नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न, कसैको तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न, तपाईँ जेलमा हुनुहुन्छ तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँ जेलमा हुनुहुन्छ गर्नुभएको छैन गर्न पाउनु भएको छैन, विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन, अनि राम्रो विकसित मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ, घर गृहस्थी सबै कुरा चल्नु भएको छ, श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उहीँ तपाईँले श्राद्ध गर्नुपर्छ। फेरि म गर्न पाइनँ विदेशमा छु घरमा गएर गर्छु नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न। तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ ड्युटी छ तपाईँको चाहिँ अलिक छुट्टै प्रकारको ड्युटीहरू रहेको छन् गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बस्नाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ। श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन, तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ। विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ यो। विशेष वृद्ध हुनुहुन्छ होइन, 90-95 वर्षको बुवा हुनुहुन्छ, उठ्न बस्न सक्नुहुन्न, श्राद्ध गर्न सक्नुहुन्छ, आँखा देख्नुहुन्न, अशक्त हुनुहुन्छ भने, असहाय हुनुहुन्छ, अपाङ्गहरूकै हुनुहुन्छ भने एकादशीको व्रत त बस्न सकिन्छ हामीले हो कि होइन। यो विशेष गरी तपाईँले गर्न सकिन्छ। अब कुन एकादशी पितृको लागि विशेष फलदायी हुन्छ त? एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अरू 2 थपिन सक्छ, मलमासहरू सयमासहरू पर्यो भने 2 एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ। अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी चाहिँ। जस्तै इन्दिरा एकादशी,
पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्द्र एकादशी चाहिँ। प्रिय योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ। यो पितृ प्रीति तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सीता दान गरेर ब्राह्मणलाई अथवा तपाईँको भान्जाहरू कोही हुनुहुन्छ, ज्वाइँहरू कोही हुनुहुन्छ, जनै लाउने खालको ज्वाइँ चाहियो, फेरि ज्वाइँ जनै लाउने खालको होइन। भान्जा भान्जी त भन्ने ज्वाइँ पनि लाउँदैन भान्जा भान्जीले होइन, भान्जाले ज्वाइँले ज्वाइँ पनि लाउनुहुन्न होइन। खानेकुराहरू जे पनि खानुहुन्छ, जप तप पूजापाठ केही छैन है। उयो तपाईँको नामको मात्रै भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन। तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त, हो कि होइन। झोलीका देवता भन्दैमा सबै त राम्रा हुन्छन् भन्ने कुरा पनि छैन। फेरि यसरी कुरा बुझ्ने होला, प्रष्ट रूपमा म भन्छु। फेरि भान्जा भान्जी रिसाउन पाउनुहुन्न, जे पनि खाने, मास मदिराहरू पनि खाने होइन। तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे आउँछ झ्यापझुप पारा खाइहाल्ने पनि कति हुन्छ नि त, हो कि। नबार्ने सन्ध्या बन्दन भनेको जप बिहान बेलुका यसो सन्ध्या बन्दन नगर्ने, पूजापाठ नगर्नेलाई दान दक्षिणा गरेर हुँदैन। यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन, टुपी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन। के भन्छ भन्दा, स्नाने दाने जपे होमे सन्ध्यायाम देवता चने शिखाबन्धन बिना कर्म न कुर्यात भई कदा चने भनेछ। यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेर सबै कुराहरू नष्ट भएर जान्छन्, गरेको फल मिल्दैन भन्छ। यदि कपाल झरेको छ, तपाईँको शिर तालु रहेको छ, शिखै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको शिखा बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ। श्राद्ध गर्दाखेरि यदि कपाल नखौलिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा तपाईँ नरिसाउनु होला, म तपाईँलाई भनेर खुलेर भन्छु। यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न, दाह्री कपाल गर्नुहुन्न भनेको एक छाकी नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधा दान गर्नुहुन्छ, अन्नदान गर्नुहुन्छ, त्यो भनेको विष्टा समान हुन्छ पितृको लागि भनेको छ। विष्टा भनेको फोहोर दिशा समान हुन्छ भनेको छ होइन। जस्तो कि तर्पण दिनुभयो, जल दिनुभयो, दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान पिप समान हुन्छ भनेको छ। तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई, तपाईँले पिप रगत विष्ठा दिने हो कि अन्न जल दिने हो? कपाल खौरिनुपर्छ हेर्नुहोस्, कपाल पनि खौरिनुपर्छ भनेर वैज्ञानिकले पनि भनेको छ। फेरि हेर्नुहोस् बेला बेलामा कपाल पनि खौर्यो भने कपालमा रोग लाग्दैन, चर्म रोग लाग्दैनन् भनेर पनि भनेको छ। फेरि हेर्नुहोस् वैज्ञानिकले पनि भनेको छ, साइन्सले पनि भन्छ, हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनुपर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यतातिर थियौं। पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ, अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचन एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृ दोष नाश भएर जान्छ, अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्षदा एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले चाहिँ राम्रो हुन्छ यसले। यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी, जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि, त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेपछि तपाईँलाई चाहिँ म फलानो फलानो पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौतिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर संकल्प गर्नुहोस्। दाहिने हातको हतगेडामा जौतिल हाल्नुहोस्, एउटा कुसा टुक्रा दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस्, अनि जल लिएर ल म चाहिँ फलानो फलानो पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारुन् भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्तीमा, नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रत बुद्धि यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दछ, द्वादशी पारण गर्ने, एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी चाहिँ शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि, आमाले गरिहाल्नुहुन्छ नि, मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने, समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य चाहिँ प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ।
इन्द्रा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ, किन्नुहोस्। पितृलाई विशेष चाहिँ त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँलाई फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन, यसको विषय पनि तपाईँलाई होला फेरि, होइन त? मनमा त उत्सुकता आइहाल्छ, हेर्नुहोस्, कुरा गर्दै गयो कुरा गर्दै गयो, एकादशी व्रत बस्न के ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ, होइन? तर एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म होइन, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा यो जोडिएको सम्बन्ध छ। हेर्नुहोस् फेरि एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा एकादशी चन्द्रमासको एघारौं तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह, एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब, होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव निकै हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा बुध ग्रहको मूल अधिक देवता व्यापार वृद्धि ग्राहक सम्झौता सुधार हुन्छ। यसले चाहिँ एकादशी व्रत बस्नाले बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो, होइन, सम्झौताहरू पनि गराउँछ। यसले घर घरले कारोबार गर्नुहुन्छ भने यसले पनि राम्रो गराउँछ तपाईँको लागि चाहिँ। अब सूर्य भनेको प्रतिष्ठा, अधिकार, सरकारी कामहरू चाहिँ नियमित एकादशी व्रत बस्नाले चाहिँ धर्मबल, प्रतिष्ठा र विश्वास पनि यसले बढाउँदछ। सूर्य भनेको विश्वास, प्रतिष्ठा, हिम्मत, जोस लिएर आउँछ सूर्यले, है कि? यहाँ जस्तो गरी बिहिबार तपाईँको चाहिँ बृहस्पति भनेको चाहिँ तपाईँको चाहिँ गुरु, होइन, बृहस्पति भनेको चाहिँ तपाईँ गुरु, यसले चाहिँ गुरु वृद्धि, थायित्व आशीर्वाद दिने गर्दछ। विष्णु भक्ति, गुरुबल, धन, बुद्धि र थायी व्यापार पनि यसले गराउने गर्दछ। व्यापारमा देखिने प्रत्यक्ष लाभ भनेको के हुन्छ चाहिँ एकादशी व्रत बस्नाले भन्दा, फेरि मैले एउटा मात्रै एकादशी व्रत बस्दा हुन्छ भनेको छैन है, फेरि यसरी तपाईँ भ्रम नपर्नु होला कि हरेक महिनामा दुईचोटि एकादशी आउँछन्, हरेक एकादशीमा व्रत बस्नुपर्छ तपाईँले चाहिँ, अनि हरेक एकादशीमा व्रत बस्नुभयो बल्ल यो फल मिल्छ। फेरि एउटा एकादशी व्रत बस्न मिल्दै यो बित्तिकै यो फल मिल्छ भन्ने कुरा त होइन। त्यही भएर अड्किएका काम, रोकिएका काम छन् भने पनि एकादशी व्रत बस्नाले छुट्छ। गलत निर्णय पनि तपाईँको मनबाट कम हुन्छ, ग्राहक पनि बढ्दै जान्छन्, नगद प्रवाह पनि सुध्रिन्छ। भनेको नगद प्रभाव भनेको जुन कमाउनु त हुन्छ, बचत हुँदैन भने त्यसमा पनि सुधार हुन्छ। विश्वास पनि यसले बलियो बनाउँछ। यी ग्रह सबै ग्रह शान्तिका विशेष गरी संकेत हुन्। कहिलेकाहीँ फल नदिएको जस्तो किन लाग्छ भन्दा, मैले अहिले पनि तपाईँलाई भनेको छु, एकादशी व्रत एक दुई पटक मात्र बसेर यसले फल दिँदैन। अनि एकादशी व्रत संकल्प नगरिकन मैले अघि भने तपाईँलाई कुस, जौतिल, कुश र जल लिएर तुलसाको मठमा गएर संकल्प गर्नु आफैले मनबाट, ल है मैले एकादशीको व्रत बस्छु आजदेखि, भगवान मेरो सम्पूर्ण कामहरू सकारात्मक होस्, राम्रो होस्, पितृलाई राम्रो सुख होस्, आँटेका ताकेका काम सम्पूर्ण पूरा हुँदै जाउन् भनेर तपाईँले भन्नुपर्छ। संकल्प नगरिकन गरेको व्रत हुँदैन। जस्तै संकल्प भनेको के हो भन्दा उद्देश्य हो। जस्तै तपाईँ घरबाट निक्लिनु भयो, कहाँ जाने कहाँ जाने तपाईँलाई थाहै छैन, घरबाट निक्लिनु भयो, निक्लिनु त अब त्यो मोडमा आएपछि कुन मोडतिर जाने भन्दा, अलपत्र हुनुहुन्छ तपाईँ, कहाँ हिँडेको थाहै छैन भने कहीँ पुग्नुहुन्छ तपाईँ, कहीँ पुग्नुहुन्न। जस्तै घरबाट निक्लिँदाखेरि तपाईँ, जस्तै म काठमाडौँ जाने हो आज, म बजार गएर आउनु छ अथवा सब्जी किनेर लिएर आउनु छ, टमाटर लिएर आउनु छ भन्दा तपाईँ के हुन्छ, घरबाट सिधै तपाईँ कहाँ जानुहुन्छ, जे काम छ तपाईँको उद्देश्य, त्यो उद्देश्य ठाउँमा पुगेर त्यहाँबाट सामग्री खरिद अथवा भेटघाट के छ तपाईँको गरेर तपाईँ घर फर्किनुहुन्छ। त्यस्तै संकल्प भनेको त्यस्तै हो। म उदाहरण दिन खोजेको तपाईँलाई चाहिँ, होइन, संकल्प नगरिकन गरेको कर्म कुनै पनि कर्म फल हुँदैन, यसले तपाईँलाई राम्रो गराउँदैन। अन्न खाएर पनि व्रत बस्दा पनि यसले फल दिँदैन। द्वादशी पारण नगरिकन व्रत बस्दा पनि त यस्तो फल मिल्दैन। यस्तो अवस्थामा पूर्ण फल भने आउँदैन। हेर्नु, अन्न खानुभयो भने आउँदैन, द्वादशी पारण गर्नुभयो भने आउँदैन, होइन, विशेष गरी चाहिँ। व्यापारका लागि चाहिँ व्रत गर्ने सही विधान भनेको अत्यन्त जरुरी भनेको चाहिँ संकल्प तपाईँको चाहिँ गर्नुपर्ने हुन्छ। म फलानु व्यापारको उन्नति, ग्रह शान्ति र विघ्न नाशका लागि
एकादशी व्रत बस्दैछु मेरो पूर्ण होस् भन्नु पर्यो। अनि विष्णु नारायणको होइन कि सत्यनारायणको पूजा गर्नुपर्छ। ओम नमो भगवते वासुदेवाय तपाईँले पाठ गर्नु मन्त्र जप गर्ने सकिन्छ 1008 नभए 108 पटक भए पनि गर्ने। विष्णु सहस्र नाम पनि पाठ गर्नुहोस्। द्वादशीमा अन्न वस्त्र दक्षिणा व्यापार रोकआउट हटोस् भनेर दान गर्नुहोस्। यसले तपाईँलाई विशेष ध्यान दिन्छ, यसले तपाईँलाई विशेष तपाईँकोलाई प्रभावकारी गराउँछ। व्यापारका लागि भनेको चाहिँ आमालाई कि एकादशीले धन वृद्धि गराउने हो, मोक्ष र एकादशीले विघ्ननाश गर्ने हो, पापा मोचनी भन्ने नामको एकादशीले ऋण दोष शान्ति गराउने हो, निर्जला एकादशीले सबै ग्रह दोषमा अत्यन्त शक्तिशाली भएर दोषहरू नष्ट गराएर जान्छ, नराम्रोको चाहिँ नष्ट गरेर जान्छ भन्ने हो। व्यवहारिक पक्ष भनेको मन शान्त सही निर्णय गराउँछ, लोभ कम घाटा कम हुन्छ, धैर्य बढ्ने व्यापारिक टिका हुन्छ। यसले शास्त्र र व्यवहार दुवै मिलेको फल दिने गर्दछ। एकादशी व्रतले व्यापार ग्रह शान्ति हुन्छ, विशेष गरी चन्द्र बुध गुरु बलियो हुने गर्दछन्, विशेष गरी सूर्य पनि बलियो हुने गर्दछ। निरन्तरता विधि र अनिवार्यता यो विशेष रहेको छ। निरन्तरता जस्तै तपाईँले म भन्छु, कसैले भन्नुहुन्छ मलाई झुठो परो, मलाई सुत्केर परो, मैले व्रत बस्न हुन्छ हुँदैन भन्नुहुन्छ नि। जस्तै तपाईँलाई झुठो पर्यो सुत्केर पर्यो भने तपाईँले अरू अरू बेला त पूजा गर्नुहुन्थ्यो होइन, विष्णुको पूजा गर्ने भगवान्को पूजा गर्ने पूजा गर्नुहुन्थ्यो भने झुठो पर्यो भने तपाईँले के गर्ने भन्दा व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, त्यसलाई भन्छ ठाडो व्रत भन्छ, सुक्खा व्रत भन्छ। झुठो पर्यो भने के गर्ने, व्रत बस्ने, सुत्केर पर्यो भने पनि व्रत बस्ने होइन। जस्तै गरी महिलाहरू रजस्वला हुनुभयो भने व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, मन्त्र जप गर्न हुन्छ फेरि ओम नमो भगवते वासुदेवाय यो मन्त्र कुनै पनि बेलामा तपाईँले जप गर्न मिल्छ, यो मिल्दैन भन्न मिल्दैन हामीहरूले चाहिँ होइन, किनकि शास्त्रमा जे छ त्यसको विषयमा विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी तपाईँले यसमा पनि विशेष ध्यान दिनुहोला, मैले तपाईँलाई आज विशेष चर्चा पनि गरेको छु। एकादशी व्रत बस्नले के हुन्छ, कस्तो कस्तो फाइदा हुन्छन्, बेफाइदा कस्ता हुन्छन्, के राम्रो के नराम्रो भन्ने विषयमा छलफल त मैले तपाईँहरूसँग गरेको छु। कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 र 9805275223 नम्बरमा। सम्पर्क भने तपाईँले गर्दै जानुहोस्, फोन गर्नु दिनैभरि। मलाई प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँ आएर भेट्न सक्नुहुन्छ मलाई। घरबाट आउँदा फोन गर्दै गर्दै पनि तपाईँ आउन सक्नुहुन्छ, निर्धक्क भएर आउनुहोस्, तपाईँको समस्याको समाधान गराउने मेरो जिम्मा भयो। तपाईँलाई मार्ग देखाउँछु, म सही मार्ग देखाउँछु, यो यो गर्नुहोस्, यसो यसो गर्नाले यो यो फल हुन्छ है तपाईँलाई भनेर म तपाईँलाई सत्य तथ्य जानकारी भने अवश्य मेरो गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकियो गुरुबा भनेर भन्नुभएको छ। फेरि भोलि म तपाईँसँग गन्थन मन्थन अवश्य मेरो गर्ने नै छु, तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउने नै छु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला भइसकेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: रेडियो
1: बिहाइन्ड 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवन को वचन

0: जयमसी तथा ख्रिस्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको निम्ति यहाँहरूको बीचमा मैले बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको 26 अध्यायको 57 68 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेर। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कयाफा कहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्मगुरूहरू भेला भएका थिए, तर पत्रुस टाढैबाट प्रधान पुजारीका भवनको आँगन सम्मै उहाँको पछि पछि लागे र अन्त्यमा के हुने हो सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। अब मुख्य पुजारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरूद्धमा झूठो गवाही खोज्न लागे। धेरै झूठो गवाही र धर्मगुरूहरू भेला भएका थिए, तर पत्रुस टाढैबाट प्रधान पुजारीका भवनको आँगन सम्मै उहाँको पछि पछि लागे।

भन्यो। तब प्रधान पुजारीले उठेर उहाँलाई भने, के त केही जवाब दिँदैनस्? यी मानिसहरूले तेरो विरोधमा दिएको गवाही के हो? तर यीशु चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के त परमेश्वरको पुत्र ख्रीष्ट होस्? यीशुले तिनलाई भन्नुभयो, तपाईँले नै भनिहाल्नुभयो, तापनि म तपाईँहरूलाई भन्दछु, अब उपरान्त तपाईँहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिनी हातपट्टि बसेको आकाशमा बादलमा आइराखेको देख्नुहुनेछ। तब प्रधान पुजारीले आफ्नो वस्त्र च्यातेर भने, यसले त ईश्वर निन्दा बोल्यो, यसले ईश्वर निन्दा बोल्यो, हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईहरूले अहिले यसले बोलेको ईश्वर निन्दा सुनिहाल्नुभयो, तपाईहरूका के राय छ? तिनीहरूले जवाफ दिए, यो प्राण दण्डको योग्य छ। तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए र कसै कसैले यसो भन्दै थप्पड लाए, हे ख्रीष्ट, लौ अगमानी भन, तलाई हिर्काउने को हो? आदरणीय श्रोता, यो खण्डमा हामी विशेष गरेर यीशुको मृत्युको दण्ड अथवा यीशुको मृत्यु दण्डको लागि ईश्वर निन्दा नै प्रमाण भएको कुरा हामी यहाँ देख्दछौ। ईश्वर निन्दा चाहिँ प्रमाणको रूपमा साबित भयो, किनभने मृत्युदण्ड त्यत्तिकै दिन मिल्दैन। मृत्युदण्ड दिनका लागि पूरा प्रमाण चाहिन्छ र त्यो बेलाको सरकारले मृत्युदण्डको लागि प्रमाण बिना अगाडि बढाउन सक्दैन थियो। यसरी नै यीशु ख्रीष्टको यो समय हामीले हेर्दाखेरि उहाँको समयमा विशेष गरेर यीशुलाई यहुदीहरूको बीचको शास्त्री फरिसीहरू र सदुकीहरू यिनीहरू एकसाथ भएर यीशुलाई कसरी मृत्युदण्ड दिने भन्ने उनीहरूको योजना र उनीहरूको खोज तलास भइराखेको थियो। र यीशुलाई जब मानिसहरूले प्रधान पुजारी कहाँ पुर्याए, यो भनेको एउटा प्रक्रियाबाट भएको हामी देख्छौं। यीशुलाई सिधै मृत्युदण्ड दिन मिल्दैन थियो, यीशुलाई मृत्युदण्ड दिनका लागि त्यो प्रमाण पूरा गर्नुपर्ने थियो र प्रमाण पूरा गर्नका लागि सबैभन्दा पहिला यहुदीहरूको नियम अनुसार, यहुदीहरूको चलन अनुसार यीशुलाई चाहिँ प्रधान पुजारी कहाँ पुर्याउनु पर्थ्यो। जब तिनीहरूले यीशुलाई प्रधान पुजारी कहाँ पुर्याए, तब त्यहाँ शास्त्रीहरू पनि थिए र मानिसहरूका धर्मगुरूहरू पनि भेला भएका थिए। शास्त्रीहरू चाहिँ विशेष गरेर यहुदीहरूको समुदायमा पण्डितहरू हुन्, उनीहरूले नै बाइबल धर्मशास्त्रको भनौँ व्याख्याता अथवा व्याख्या गर्दाखेरि अन्तिम निर्णय उनीहरूको नै हुन्थ्यो। जब उनीहरूले फैसला दिन्थे तब त्यो नै अन्तिम हुन्थ्यो। शास्त्रीहरू पण्डितहरू थिए र यसरी उनीहरू धर्मशास्त्रमा पोख्ता भएको आफूलाई मान्थे र समुदायले पनि शास्त्रीहरूबाट त्यस्तै आशा गर्थे र धर्मगुरूहरू जो मानिसहरूको बीचमा सेवा पुर्याउने काम गर्दथे, विशेष गरेर फरिसीहरू, विशेष गरेर फरिसीहरू सभाघरहरूमा मानिसहरूको बीचमा सेवा पुर्याउने काम गर्दथे र सदुकीहरूबाट चाहिँ प्रधान पुजारी त्यहाँ रहन्थे। मन्दिरमा व्यस्त हुने, मन्दिरमा काम गर्ने व्यक्तिहरू चाहिँ सदुकी वर्गका
मानिसहरू हुन्थे जो

0: चाहिँ पुजारीहरू हुन्थे र पुजारी प्रधान पुजारी त्यही समुदायबाट लिने गर्दथ्यो र यसरी यीशु ख्रीष्टलाई जब प्रधान पुजारी कहाँ पुर्याए र शास्त्रीहरू पनि त्यहाँ थिए धर्मगुरूहरू पनि त्यहाँ भेला भएका थिए र पत्रुस पनि उहाँको पछि पछि लागे र के हुने हो भनेर हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे पत्रुस प्रभु यीशु ख्रीष्टको तीनजना एकदमै नजिकको चेलाहरू मध्ये एक थिए र उनलाई धेरै कुराहरू यीशुको बारेमा थाहा थियो र यीशु र पत्रुसको बीचमा पटक पटक बातचितहरू व्यक्तिगत रूपमा पनि हुने गर्दथ्यो र यीशुसँग पत्रुसको बातचित हुने क्रममा पत्रुस चाहिँ एकदमै अघि सरेर जुनसुकै कुरामा पनि आफूलाई अगाडि सारेर भनौ आफूलाई यीशु ख्रीष्टको नजिक प्रिय बन्न खोज्ने एउटा व्यक्ति पनि थिए यीशुको अगाडि जुनसुकै कुरा गर्दा पनि उनी अगाडि सर्ने खालका व्यक्ति थिए जब परिस्थिति जटिल हुँदै गयो अब यीशुलाई पक्रेर जब अब मृत्युदण्डको लागि अगाडि प्रक्रियामा लगिएको छ अब पक्राउ परिसकेको छ र प्रधान पुजारीका फैसलाको लागि पुर्याइएको छ त्यस बेला पत्रुस पनि अब के हुँदो रहेछ निर्णयहरू भनेर त्यो कुरामा पत्रुस चियो चासो गर्नका लागि लुकी लुकी उनी छेउमा गएर पालीहरूसँग बसेर यो सबै गतिविधिहरू हेरिरहेका थिए प्रधान पुजारी र जम्मै महासभाले यीशुलाई मृत्युदण्ड दिनलाई झुटा गवाही खोज्न लागे पत्रुस यो सबै कुराहरू हेरिरहेका थिए भने पत्रुसले यी सबै कुरा हेरिरहेका थिए भने प्रधान पुजारी लगायत जम्मै महासभा यो महासभा भनेको चाहिँ झन्नै यहुदीहरूको सर्वोच्च अदालतलाई महासभा भनिन्छ र यो महासभाले नै निर्णय दिनु पर्थ्यो र यहुदीहरूको लागि छुट्टै अदालत महासभाले अथवा महासभा उनीहरूको अदालत थियो अनि यो केस सबैभन्दा पहिला महासभाले नै फैसला गर्न सक्थ्यो र महासभाले निर्णय मृत्युदण्ड कसरी दिन सक्छ भन्ने उनीहरूले प्रमाणहरू खोजिरहेको अवस्था यहाँ देखिन्छ त्यसपछि मृत्युदण्ड कसरी दिन सकिन्छ भनेर खोजिरहेको अवस्थामा हामी यहाँ देख्छौ र महासभाले नै निर्णय दिनुपर्ने भएकोले गर्दा महासभाको काम थियो अब छुटो गवाई खोजेर अगाडि बढ्नुपर्ने कुरा उनीहरूले गरिरहेको अवस्था यहाँ देखिन्छ धेरै झुटा गवाई दिनेहरू आए तर तिनीहरूले प्रमाण पाएन बिना प्रमाण कसैको मृत्युदण्ड स्वीकार्य हुँदैन त्यसैले कानूनी हिसाबले पनि मृत्युदण्ड सजिलो थिएन मृत्युदण्ड जो पायो त्यसलाई दिन मिल्दैन सठिक र एउटा पक्का पक्की प्रमाणहरू चाहिन्थ्यो र त्यही प्रमाण जुटाउनका लागि महासभामा धेरै कोसिस गरिएको कुरा हामी यहाँ देख्छौ र अखेरीमा दुईजना अघि आएर भने यस मानिसले त परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्छु भने प्रधान पुजारीले उहाँमाथि लगाएको आरोपको बारेमा प्रश्न गर्दा यीशुले उत्तर दिनु भएन लगातै यीशुलाई परमेश्वरको पुत्र हो भनेर सोधेको प्रश्नको उत्तरमा उहाँले भन्नुभयो तपाईँले नै भनिहाल्नुभयो परमेश्वरको पुत्र यीशुलाई परमेश्वरको पुत्र भनेको चाहिँ परमेश्वर बराबरको अधिकार भएको र सर्वशक्तिमान सर्वज्ञानी सर्वव्यापी अनन्त प्रेमिलो न्याय पवित्र पवित्र पवित्र परमेश्वर हो भन्ने कुरा यसले बताउँथ्यो। परमेश्वरको पुत्र हो भन्ना साथ उस आफैलाई परमेश्वर हुँ भनेर घोषणा गरेको कुरा उनीहरूले बुझेको कारणले गर्दा यहाँनिर प्रधान पुजारीले अब येशूलाई ईश्वर निन्दाको आरोप लगाए। प्रधान पुजारीले ईश्वर निन्दाको आरोप लगाए, मृत्यु दण्डको निम्ति ईश्वर निन्दा चाहिँ यो प्रमाणको रूपमा भेटाएको कुरा हामी थाहा गर्दछौ। किनभने यो खण्डमा प्रधान पुजारीले ईश्वर निन्दाको आरोप लगाए, अब अरू प्रमाण चाहिँदैन किनभने आफैले आफैलाई ईश्वर हुँ भन्यो भनेदेखि परमेश्वर यहोवा परमेश्वर बाहेक अरू कुनै ईश्वर छैन भनेर उनीहरूले बुझिरहेको अवस्थामा यहुदीहरूले अब यीशुलाई उनीहरूले हेर्दाखेरि योसेफले जन्माएको कन्या मरियमबाट जन्मेको भन्ने कुरा उनीहरूले यति कुराहरू उनीहरूलाई थाहा थियो, तर यीशु ख्रिस्ट परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेका थिएनन्। जब यीशुले आफूलाई परमेश्वरको पुत्र भनेर जब प्रकट गर्नुभयो तब विरोधको उच्चाई अति माथि गयो र यही विरोध प्रमाणको रूपमा उनीहरूले भेटाए। उपस्थित व्यक्तिहरूले अब प्राणदण्डको योग्य छ भनी भनेको कुरा यहाँ हामी देख्न सक्छौ। जब ईश्वर निन्दाको आरोप लाग्छ तब त्यो व्यक्ति मृत्यु दण्डको योग्य हुन्छ, तब तिनीहरूले यीशुको मुखमा थुके र मुक्का लगाए र कसै कसैले थप्पड पनि लगाए। यसरी लेखकले यो खण्डमा यीशुको मृत्युको प्रमाण ईश्वर निन्दा हो भनेर उल्लेख गराएका छन्। छुटो आरोप लगाउन खोजेको अवस्थामा प्रमाण नभेटाएको हामी देख्छौ र यहाँनिर हामी देख्छौ ईश्वर निन्दा चाहिँ प्रमाणको रूपमा यहाँ भेटिएको छ र झुटो आरोप लगाउन खोजेको अवस्थामा प्रमाण नभेटाएपछि प्रधान पुजारीले उपस्थित मानिसहरूलाई मृत्यु दण्डको प्रमाणमा यीशुले आफूलाई परमेश्वरको पुत्र हो भन्दा ईश्वर निन्दाको दोष लगाए। यसरी हरेक मानिसले यीशुको मृत्युको लागि प्रमाण चाहिने भएकोले ईश्वर निन्दालाई माध्यम बनाएर मृत्यु दण्डको लागि सिफारिस भएको सत्यतालाई स्वीकार गर्नु पर्दछ। आदरणीय श्रोता, यो खण्डमा तपाईँ हेरिरहँदाखेरि यीशु ख्रिस्टको मृत्यु आवश्यक थियो। यीशु ख्रिस्ट कल्वरी क्रुसमा गएर सारा मानव जातिको लागि मर्नु पर्ने नै थियो, उहाँको मृत्यु अनिवार्य थियो। मानव जातिले पाप गरेको कारण मानव जाति मृत्युको भागीदार भएको थियो र मानव जाति सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान चाहिँ हाम्रा प्रभु यीशु ख्रिस्टमा आनन्द जीवन हो। त्यसै कारण आज प्रवचन सुन्दै गर्नुहुँदाखेरि यीशुको मृत्युको उद्देश्य थियो, यीशुलाई मृत्यु दण्ड दिनको निम्ति प्रक्रियामा जानु पर्थ्यो, प्रमाण चाहिन्थ्यो र यति यो प्रमाणले यीशुलाई क्रुससम्म लगेर सारा मानव जातिको पापको प्रायश्चितको लागि मृत्यु दण्ड भोग्नु पर्ने थियो। त्यही उद्देश्य लिएर यीशु प्रभु यो संसारमा आउनु भएको थियो। उहाँले मानव चोला धारण गर्नु पर्थ्यो। त्यही अनुरूप आज प्रत्येक यो प्रवचन सुनिरहनु भएका हरेक श्रोताहरूले बुझ्नुपर्ने कुरा यही हो कि यीशुको मृत्यु आवश्यक थियो र यीशुको मृत्यु हुनका लागि प्रमाण चाहिन्थ्यो र त्यो प्रमाण बिना यीशुको मृत्यु हुँदैन थियो। त्यसकारणले उनीहरूले यीशुलाई ईश्वर निन्दाको प्रमाणबाट उनीहरूले यीशुलाई क्रुसमा मृत्युदण्ड दिनका निम्ति योग्यको तुल्याएको कुरा हामी यहाँ देख्छौ।
1: यदि यहाँलाई
0: मृत्युबाट छुटकारा चाहिन्छ, मृत्युमाथि विजय चाहिन्छ भने आज येशु ख्रीष्टलाई यहाँहरूले विश्वास गर्नुपर्छ। उहाँलाई विश्वास गरेर यो मृत्युमाथि विजय हुनु आवश्यक छ। यहाँहरूलाई यदि यो वचन सुनेर, यो प्रवचन सुनेर यहाँहरूलाई जिज्ञासाहरू बढ़िरहेको छ भने नजिकैको चर्चमा गएर बाइबल धर्मशास्त्र को खोजी गरेर पढेर यो सत्यतालाई बुझ्ने कोसिस गर्नुहोला र सत्य भेटाउनुहोला। यीशुको मृत्यु किन आवश्यक छ, यीशुलाई किन त्यो काठमा झुन्ड्याइएको हो र उहाँलाई किन मारिएको हो, यी सबै कुराको यहाँहरूले रहस्य पत्ता लाउनुहुनेछ र जब उहाँको मृत्युको अर्थ उद्देश्य पत्ता लाउनुहुन्छ यहाँहरूले यीशुलाई विश्वास गरेर मृत्युमाथि विजय हुन सक्नुहुनेछ। आजको प्रवचनलाई यहीँ अन्त गर्न चाहन्छु। यहाँ आशा छ यहाँहरूले फेरि अर्को प्रवचनको समय नआउन्जेलसम्म धैर्यता रहेर बस्नुहुनेछ र अर्को प्रवचनको सेवा परमेश्वरले दिनुभयो भने फेरि आउनेछु र फेरि प्रवचनको सेवा यहाँहरूको बीचमा पूरा गर्नेछु र त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
2: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसुमुला रेडियो कार्यक्रम स्पार्क माइथी नला विश्वासी समक बसुगो बिम्ब माध्यम यम छुटकारा जयमसी तथा लासो फ्याफुल्ला नमस्कार स्पार्क माइ फेत तथा नला विश्वासी चमक बस्युगो अङ्क 17 रि रङ निदा स्वागत मुला न वियोग तामाङ तिनिङ रङदा बिम्ब महत्वला बारे रि याकर्की रोमाञ्चक सन्देश बारे रि सेमुला रङला लुइरी छुटकारा अनुभव लाव याकर्की साचिन ज्यावा तरिका विवाह दिन हिम्बा जब रङ स्यान्दो हालाइदा फोखेन बारे रो लावरी नाच बडप मुसुला चुसे रङदा योनन रङलन समस्या ज्ञान छुटकारा ला ज्ञामरी लबाला स्यन्द मिगा दिदा आशिष पिनमा रङसी महसुस लबा आनन्दसी रङला लुइरी थिए महत्वपूर्ण आवश्यकता कदे पुरा लवरी लसिमुला परमेश्वरला मृा फङमुला अयुब 42 अध्यायला 10 सुरङलासी अयुब से रङला रोग अदेला लागिरी प्रार्थना लवलिचा परम प्रभुसे अयुबला दिनी दोषी पिन्सोजी थेन्दी थेला बेनन सम्पत्ति नछला भन्दा नही गुना बरब लस्युजी जब रङ निराशा महसुस लवन मुसुला न रङदा स्यन्दोदा रो लवरी हमला तरिकासी माइबरी प्रस्वद लवरी सिमुला चुथे साचो हिम्ब जो रङदा रङला निराशाला अवस्था ग्याम फिर्क्या फेबा मृत फङला जब रङ हलाइदा रो लस्युला थिग्याम थेनी गदेसे थेनी गदेला लिरी ताङबा रङला रङला रङलन निराशा माला लुका 6 अध्यायला 38 मि गरेदा पिङ्गो ओचे पन्सोर नोन एनी गरेदा पिन्ना परमेश्वर चाहिँ मि छुइसी पिन्ना ओचे जुन दम्बा मेसे एनी गरेसे स्यान्दो गरेदा पिन्ना थेनन दब्बा सोसे एनी गरेसे याङला जब याङ स्यान्दोदा पिन्ना सोसी तामुला तब याङ रोदा न्यैना कि याङ हरङ लासी स्यान्दो हालाइदा तिग्द सियो लावरी हाम्ला चुसे याङदा तिङला ख्याल ख्याला ताकि रोसे याङदा मलम पिनबारी हमसुला जब याङ पिनला याङ याङ याङला प्रेरित 6 अध्यायला 6-8 ओछे थे मि गदे त मूल चेला गदे मुबा ग्लारी बिवाज बजे जम हेन्से मूल चेला गदे से थे मि गदे थोरी हाङला या थन्सी प्रार्थना लजी परमेश्वरला वचन लानन ग्लारी हेवन निजी ओछे यरुशलेमरी प्रभु येशुदा विश्वास ल मि गदे बढप तबान निजी परमेश्वरला मन्दिर रि पूजा लबा मि गदे नङला लानन नि गदे नोन प्रभु येशुदा विश्वास जी जम हेन्से स्टिफनस परमेश्वरला दया माया देन शक्तिसी भृङ्जी मिगदेदा गुङरी ग्रेन ग्रेन गेन दे लसी उदेकला चिनु गदे उन्मान मुवा याकर्गिला लागेर सोच्या लसिगो कि पत्रुसे चु छ्यान्द्रे रङला तिङ्री हरङ महसुस लबताला जब थेजी चु मिसे महान छुटकारा याङबा राङजी चु छ्यान्द्री पत्रुसे हरङमा आनन्द महसुस लबताला थे आनन्दसी सम्भव त हरेङबा दुई दोना रङ रङ छानोन खोसी ब्रबमुवा दुई कुरा थि 5 अध्यायला 17 थेदबा सेलमा चुदे खाई मि ख्रिस्टी देन छ्याम गीत असी जिन्बा मुला विषम थे छा दोषी जिन्बा मुला पुराना ताम गदे जम्मन मसी जिन्बा मुला च्यागो थे जम्मन ताम छा दोषी जिन्बा मुला रोसी तिनी रङ्द दुखा देन निराशाला पुरानो डन्बा गदे मेटबलाबा अवसर पिन्छु मुला हेन दे थे दुखा देन निराशा दा भलाई देन आनन्दला विचार गदेसी परिवर्तन लस्युगो स्यान्दो दा ताङबा बाबा तरिका गदे माइमान रो रङला लुइरी गेन छुटकारा बाबरी अनुमति दिन्छुगो थेन्दे परमेश्वरला आनन्द देन रङला शक्ति सोस्युगो आमेन परमेश्वर चाहिँ रङ्ने त प्रशस्त मात्रामा आशिष दिँदै प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 0166194600 रि सम्पर्क लस्युगो हस्त त्यो समय रि ङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर। छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, दार्जिलिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97140031429।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
11: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
10: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
11: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखाको समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
7: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
11: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
12: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
11: होइन, के भन्छ, कसरी नि?
12: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
11: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
13: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।
14: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङको प्रस्तुति रेडियो कार्यक्रम हाम्रो ठाउँ हाम्रा कुरा।

0: नमस्कार म शिव राजाचार्य
1: नमस्कार अनि म लक्ष्मी भुजेल
0: रेडियो कार्यक्रममा हाम्रो ठाउँ हाम्रो कुराको चौथो चरण अन्तर्गतको पहिलो अंकमा यहाँलाई स्वागत छ यो कार्यक्रम पाक्षिक रूपमा मंगलबार साँझ 7 देखि 7:30 बजेसम्म र यसको पुनः प्रसारण शनिबार बिहान 9:15 देखि 9:45 बजेसम्म सुन्न सक्नुहुन्छ
1: चाइल्ड फण्ड जापानको आर्थिक सहयोगमा प्रयास नेपाल धादिङद्वारा संचालित शिक्षामा पहुँच सुनिश्चितता सेफ परियोजना अन्तर्गत यो कार्यक्रम उत्पादन गरी प्रसारण गरिएको हो कार्यक्रममा जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 6, 8 र 10 का 19 सामुदायिक विद्यालयहरू सम्बन्धित वडा र गाउँपालिकाको शैक्षिक अवस्थालाई समेटेर रेडियो राजमार्ग 92.1 MHz उत्पादन गरेको कार्यक्रम हाम्रो ठाउँ हाम्रा कुरा रेडियो बिहानी 97.6 MHz पनि एकै समयमा सुन्न सक्नुहुन्छ
0: कार्यक्रममा बाल क्लबका गतिविधिहरू प्रेरक प्रसंग अभिभावक शिक्षा तथा विद्यालय शिक्षा सम्बन्धी जानकारी शैक्षिक अन्तर्वार्ता शिक्षक तथा अभिभावकले शैक्षिक सुधारका लागि गर्नुभएका असल र सफल कार्यहरू लगायत शिक्षामा पहुँच सुनिश्चितता परियोजना सेफ लागू भएको क्षेत्रमा भइगरेका उदाहरणीय कार्यका बारेमा जानकारी तथा बहस र छलफल गर्नेछौ
1: आजको कार्यक्रममा हामी बेरीघाट रोराङ गाउँपालिका 6 स्थित पञ्चकन्या माध्यमिक विद्यालयबाट एसईई परीक्षा 2082 सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थी दर्शन थापा मगर बेनीघाट रोराङ गाउँपालिका 8 स्थित कालिका माध्यमिक विद्यालयका प्रधान अध्यापक राजेन्द्र कोइराला तथा बेनीघाट रोराङ गाउँपालिका 10 का वडा अध्यक्ष एवं राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चेपाङसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ
0: शुरूमा परियोजना अन्तर्गत हालसम्म भएका क्रियाकलापका बारेमा जानकारी
1: धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 6, 8 र 10 का सामुदायिक विद्यालयहरूमा संचालित शिक्षामा पहुँच सुनिश्चितता सेफ परियोजना अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका छन् गाउँपालिकाको समन्वय तथा सहकार्य चाइल्ड फण्ड जापानको आर्थिक साझेदारी तथा प्रयास नेपाल धादिङको सहजीकरणमा 19 विद्यालयसँग समन्वय गरी परियोजना सञ्चालन हुँदै आएको छ त्यसै गरी वडा नम्बर 6 अन्तर्गत रहेका 5 विद्यालयमा विश्व वातावरण दिवसको अवसरमा चित्रकला कार्यक्रम सम्पन्न गरिएको छ पञ्चकन्या माध्यमिक विद्यालय धुसा सिद्धकाली र बोमराङ विद्यालयका अभिभावक शिक्षा कार्यक्रम तथा अभिभावकहरूबीच अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ साथै 3 विद्यालयमा विद्यालय विपद जोखिम न्यूनीकरण सम्बन्धी 1 दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी विपद व्यवस्थापन समिति गठन गरिएको छ वडा स्तरीय बाल विकास सहजकर्ताको त्रैमासिक क्लस्टर बैठक सिद्धकाली आधारभूत विद्यालयमा सम्पन्न भएको छ 4 विद्यालयमा बाल क्लबहरूको नियमित मासिक बैठक सम्पन्न भएको छ भने पञ्चकन्या माध्यमिक विद्यालयमा बैठक आयोजना हुन बाँकी रहेको छ त्यसै गरी वडा नम्बर 8 कालिका माध्यमिक विद्यालयमा वडा स्तरीय बाल विकास सहजकर्ताहरूको क्लस्टर बैठक तथा बाल क्लब संचालका पदाधिकारीहरूको क्षमता विकास कार्यशाला सम्पन्न गरेको छ पालिका स्तरीय बाल क्लब संचाल पुनर्गठनमा सहभागी कालिका माध्यमिक विद्यालयकी छात्रा पवित्रा चेपाङ कोषाध्यक्ष पदमा चयन हुनुभएको छ जनप्रभात गोठी भन्ज्याङ र जलकन्या आधारभूत विद्यालयमा अभिभावक शिक्षा विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी अभिमुखीकरण तथा अभिभावक अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ विभिन्न विद्यालयमा हाजिरी जवाफ ताता आलु तथा भित्र बाहिर खेलमा उत्कृष्ट हुने बालबालिकाहरूलाई शैक्षिक सामग्री पुरस्कारको रूपमा वितरण गरिएको छ त्यसै गरी वडा नम्बर 10 एउटा वडा स्तरीय बाल क्लब शिक्षक सञ्जाल बैठक सम्पन्न भएको छ 6 विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम तथा अभिभावकहरूका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ 5 विद्यालयमा बाल क्लबको नेतृत्वमा विद्यालय स्तरीय अतिरिक्त कार्यक्रम सञ्चालन गरिएको छ भने 5 विद्यालयमा आधारित विपद जोखिम न्यूनीकरण समिति गठन गरिएको प्रयास नेपाल धादिङले जनाएको छ
0: परियोजना अन्तर्गत भएका क्रियाकलापका बारेमा जानकारी पछि अब कार्यक्रममा पालो भएको छ कुराकानीको
1: शिक्षामा पहुँच सुनिश्चितता सेफ परियोजना लागू भएको क्षेत्र बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 6 स्थित पञ्चकन्या माध्यमिक विद्यालयबाट एसईई परीक्षा 2082 सफलतापूर्वक उत्तीर्ण गर्नुभएको विद्यार्थी दर्शन थापा मगरसँग वहाँको अध्ययन यात्रा परीक्षा तयारीका अनुभव भोग्नु परेका चुनौतीहरू प्राप्त सहयोग तथा भविष्यका शैक्षिक योजनाबारे गरिएको कुराकानी अब प्रस्तुत गर्छ
0: परियोजना अन्तर्गत भएका क्रियाकलापका बारेमा जानकारी पछि अब कार्यक्रममा पालो भएको छ कुराकानीको
1: शिक्षामा पहुँच सुनिश्चितता सेफ परियोजना लागू भएको क्षेत्र बेनीघाट रोराङ गाउँपालिका

0: बताइदिनुहोस् न हामीलाई।
1: मैले चाहिँ एससी बयासीको अनुसार चाहिँ मैले 3.23 जीपीए लिएको थिएँ।
0: एससीको तयारीका क्रममा तपाईँले कस्ता चुनौतीहरू सामना गर्नुभयो बताइदिनुहोस् न।
1: एससी दिँदाखेरि मैले विभिन्न चुनौतीहरू पनि लिएका थिएँ, विभिन्न पढाइ अध्ययनहरू गर्ने, विभिन्न सरहरूले भनेको मान्ने र विद्यालय नियमित रूपमा उपस्थित हुने, विभिन्न कोर्सहरू कहिले नछुटाइकन रिभिजन गर्ने, सरहरूले दिएका दैनिक गृह कार्य वा होमवर्कहरू त्यो चाहिँ दैनिक रूपमा गरेका थियौँ।
0: प्रयास नेपालको शिक्षामा पहुँचनिष्ठा परियोजनाबाट तपाईँलाई कस्तो सहयोग प्राप्त भयो हामीलाई बताइदिनुहोस् न।
1: प्रयास नेपालले हामीलाई हेर्ने भने हाम्रो यस पञ्चगन्या माध्यमिक विद्यालयमा चाहिँ धेरैभन्दा धेरै सहयोग गर्नुभएको थियो र उहाँले हेर्ने भने यस पञ्चगन्या माध्यमिक विद्यालय एससीको लागि धेरै सहयोग गर्नुभएको थियो र उहाँले गर्दा अहिले हामी 82 सालको एससीमा राम्रो नतिजा ल्याउन चाहिँ सफल भएका हो पनि हुँ र उहाँले गर्दा हाम्रा यस पञ्चगन्या माध्यमिक विद्यालयका बालबालिकाहरूले हरेक टाढा भएका विद्यार्थी भाइ बहिनीहरूको लागि पनि केही सहयोग पनि गर्नुभएका थियो। अध्ययन गर्नका लागि विभिन्न सामानहरू पनि उहाँले ल्याइदिनु भएका
0: संस्थाले सहयोग गर्यो। उक्त सहयोगले तपाईँहरूको पढाइ र परीक्षा तयारीमा पनि केही प्रभाव पार्यो त?
1: हजुर,
0: के सहयोग चाहिँ पुर्यायो?
1: प्रभाव पनि पार्नुभयो। विभिन्न कक्षाहरूमा केही गरेपछि हामीले पनि उहाँको लागि के गर्नुपर्छ भन्ने धारणाले चाहिँ हामीले अलिकति पढाइप्रति पनि फोकस गरेका थियौँ। उहाँको लागि उहाँले हामीलाई केही गर्यो भने हामी पनि उहाँको लागि केही गर्नेछौँ भनेर हामीले पनि एससी 2082 सालमा चाहिँ राम्रो गर्नुपर्छ भन्ने हाम्रो साथीहरू सब मिलेर हामीले चाहिँ राम्रै गरेका थियौँ।
0: विद्यालय शिक्षक र अभिभावकको सहयोगलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: विद्यालय र अभिभावक चाहिँ भएन भने चाहिँ हाम्रो शिक्षा चाहिँ एकदम अधुरो छ। विद्यालय मात्रै होइन कि अभिभावक पनि हामीलाई आवश्यक पर्छ, किनभने अभिभावकले विद्यार्थीहरूलाई पूर्ण रूपमा पढ्नलाई अलिकति पढाइप्रति कम रुचि देखाउनु भयो भने, उहाँले अलिकति पढाइ कम हेर्नु भयो भने र विद्यालयले जतिसुकै प्रयास गरे पनि अभिभावकहरूले चाहिँ कम कोसिस वा प्रयास गर्यो भने चाहिँ हामीले चाहिँ खासै त्यस्तो इम्प्रुभमेन्ट देखाउन सकिँदैन र यस्तो गर्नको लागि चाहिँ हामी अभिभावक र विद्यालय दुवै मिलेर गऱ्यौँ भने चाहिँ हामी राम्रो नतिजा वा विद्यालयलाई चाहिँ राम्रो ठाउँमा पुर्याउन पनि सकिन्छ।
0: अहिले तपाईँले यो कुरा गरिरहँदा राम्रो नतिजा हासिल गर्न तपाईँले अप्नाउनु भएको अध्ययन शैली वा मेहनत बारे पनि बताइदिनुहोस् न हामीलाई।
1: हामीले हेर्ने भने 6 महिनासम्म चाहिँ हामीले सामान्य रूपमा विद्यालयमा गयौँ र हामीले चाहिँ पढ्यौँ, अलिअलि ट्युसन पनि पढेका थियौँ, अनि गएर त्यसपछि हामीले 6 महिनापछि चाहिँ हामीले फेरि आएको 6 महिना चाहिँ हामीले होस्टेल बस्ने पनि निर्णय भएको थियो र होस्टेल बसेर पनि हामीले केही कुरा सिक्न पायौँ र हामीले घरबाट निस्केर वहाँ गएर बसेपछि सरहरूको अन्डरमा हुन्छ भने हामी सरहरूको अन्डरमा पढ्नुपर्छ र उहाँले गर्दा चाहिँ शिक्षकको अन्डरमा पढेपछि चाहिँ हामीले केही न केही अलिकति बढी नै इम्प्रुभमेन्ट देखाउन सकिन्छ र शिक्षकहरूले चाहिँ हामीलाई धेरै नै सहयोग गर्नुभएको।
0: परीक्षा तयारीका क्रममा कुनै विशेष प्रेरणा वा लक्ष्य केही थियो तपाईँको?
1: कुनै पनि मान्छेको लक्ष्य भएन भने चाहिँ आफ्नो आफ्नो एमै भएन भने चाहिँ आफ्नो त्यो खासै जिपीहरूको मतलब हुने रहन्छ भने, अनि आफ्नो लक्ष्य र उद्देश्य हुनै पर्छ एउटा विद्यार्थीमा,
0: बिना उद्देश्य सफल हुन पनि सकिँदैन। अहिलेको सफलतापछि तपाईँको आगामी शैक्षिक
1: यसपछि म माध्यमिक शिक्षा पछि अब 11-12 चाहिँ म यहाँ लिएर पढ्ने भन्ने सोच्छु।
0: हेलतिर जाँदै हुन्छ, कुन कलेज पढ्ने, कहाँ पढ्ने भन्ने तयारी गर्नु भएको छ?
1: हजुर, चितवनतिर पढ्ने भन्ने
0: चितवनमा। हजुर, चितवन गएर पढ्नुहुन्छ। उच्च शिक्षा अध्ययनका लागि कुन विषय सोच्ने भन्दा अघि हामीले यासै भन्नुभयो, किन तपाईँले यासै रोज्न चाहनुभयो पढाइको?
1: म चाहिँ हेर्ने भन्दाखेरि सबैलाई स्वास्थ्य नै हाम्रो धन हो भने चाहिँ सबैलाई हामीले स्वास्थ्यमा चाहिँ ज्ञान दिनुपर्छ र सबैलाई सेवा सुविधा राम्रो स्वास्थ्य सम्बन्धी चाहिँ ज्ञान चेतना पनि दिलाउनु पर्छ भन्दै म चाहिँ यहाँ चाहिँ खास चाहिँ लाग्नु चाहिँ त्यस कारण लागेको।
0: कम्तीमा तपाईँ ग्रामीण भूभागमा हुनुहुन्छ, यो अलिकति विकट भौगोलिक हिसाबले विकट रहेको ठाउँ, यहाँका आम नागरिकहरूको जीवनस्तर सुधार गर्नको लागि त्यो पनि महत्वपूर्ण कुरा हुन्छ भनेर तपाईँ त्यस्तै सोच्दै हुनुहुन्छ। अझै पनि आर्थिक वा शैक्षिक रूपमा संघर्ष गरिरहेका विद्यार्थीहरूलाई तपाईँको के सन्देश दिन चाहनुहुन्छ?
1: उहाँहरू चाहिँ आफू मिहिनेत गर्नु र आफूले मिहिनेत गर्यो भने चाहिँ केही न केही त पाउँछ, तर उहाँहरूले आर्थिक

0: ग्रुपमा कमजोर छ भन्नेमा उहाँहरूले चाहिँ आफ्नो पढाइलाई चाहिँ कहिले पनि नछोड्नु र हाम्रो हेर्ने भने हाम्रो स्कुलमा चाहिँ आर्थिक लगभग पैसाहरूको आर्थिक कुराहरूमा त खासै केही छैन र हाम्रो विद्यालयमा चाहिँ आर्थिक हुने भनेको लगभग अलि 19 अलिअलि ठुलो कक्षा भएपछि अलिअलि पढ्न चाहिँ पर्छ त्यो त्यसको लागि नि अलिअलि चाहिन्छ है
1: अरू केही समस्या छैन
0: विद्यार्थीहरू चाहिँ रेगुलर चाहिँ विद्यालय जानै पर्छ
1: नियमितता वृद्धि गर्नु पर्यो प्रयास नेपाल विद्यालय र तपाईँलाई सहयोग गर्ने सबैप्रति तपाईँ के भन्न चाहनुहुन्छ
0: मेरो आत्मादेखि नै धेरै धेरै धन्यवाद र उहाँले चाहिँ भाइ बहिनीहरूलाई धेरै सहयोग गर्नुभएको छ र उहाँले आगामी दिनहरूमा पनि सहयोग गर्नु नै हुनेछ भन्ने आशा राख्दछु र यस्तै सहयोग गर्दै जानुहोला र सहयोग गरे भने कुनै पनि बालबालिकाहरू चाहिँ आफ्नो ठाउँबाट अर्को ठाउँ जाँदाखेरि चाहिँ हामीलाई पनि यस्तो सहयोग गर्नुभएको थियो भन्ने धारणाले विद्यालयहरूलाई पछि गएर सम्झिनेछन् र यस्ता प्रयास नेपाल जस्ता संस्थाहरूलाई पनि सम्झिनेछन्
1: हामी अन्त्यमा छौँ दर्शनजी आफ्नो सफलता कसलाई समर्पित गर्न चाहनुहुन्छ
0: त आफ्नो शिक्षकहरूलाई शिक्षक अभिभावक
1: हुन्छ हामीले कुराकानी गर्यौँ तपाईँसँग मिठो कुराकानी भयो आगामी शैक्षिक यात्रा तपाईँको उल्लासमय रहोस् तपाईँ यात्री हुनुभएको हामीले देख्न पाऊ तपाईँलाई अग्रिम शुभकामना र बधाई पनि दिन चाहन्छ
2: तपाईँले कार्यक्रममा सुन्नुभयो शिक्षामा पहुँचुनिस्ता परियोजना सेफ लागू भएको बेनीघाट रोराङ गाउँपालिका छ स्थित पञ्चकन्या माध्यमिक विद्यालयबाट यासी परीक्षा 2082 सफलतापूर्वक उत्तीर्ण हुन सफल विद्यार्थी दर्शन थापा मगरसँग गरिएको कुराकानी
3: तपाईँ रेडियो कार्यक्रम हाम्रो ठाउँ हाम्रो कुरा सुन्दै हुनुहुन्छ अब कार्यक्रममा पालो भएको छ बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 8 रहेको कालिका माध्यमिक विद्यालयका प्रधान अध्यापक राजेन्द्र कोइरालासँग विद्यालयको शैक्षिक अवस्था एसईई 2082 नतिजा प्रयास नेपाल धादिङको सहयोग तथा आगामी योजना र लक्ष्यका विषयमा केन्द्रित रहेर गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौ आउनुहोस् सुनौ उहाँसँग गरिएको यो कुराकानी
4: कार्यक्रममा हाम्रो ठाउँ हाम्रा कुरामा यहाँलाई हार्दिक स्वागत छ सबैभन्दा पहिला विद्यालयको वर्तमान अवस्था र आफ्नो भूमिका बारे जानकारी गराइदिनुहोस् न
5: हुन्छ धन्यवाद सर हाम्रो विद्यालयमा अहिले वर्तमान अवस्थाको कुरा गर्दा अब यो शैक्षिक वर्षकै कुरा गरौं शैक्षिक वर्ष 2083 लागि अहिले हाम्रो 453 भाइ बहिनीहरू इसिडीदेखि कक्षा 10 भर्ना हुनु भएको छ र अब वैशाखको संघीय सरकारको निर्देशन अनुसार नै वैशाख 21 नियमित कक्षा सञ्चालनमै छौं सर
4: हामी शैक्षिक अवस्थातर्फ लागौं कालिका माध्यमिक विद्यालयमा हाल कक्षा सञ्चालन विद्यार्थी संख्या र शैक्षिक गतिविधिको अवस्था कस्तो रहेको छ
5: अब हामीले लाग्छ कि सुधारमै छौं र केही गर्ने प्रयासमा नै लागिरहेका छौं अहिलेको जुन कालिका परिवार विद्यालयमा जुन हामी अहिले शिक्षक स्टाफको परिवार छौं जुन सबै विषय शिक्षकहरू सबै तहका शिक्षकहरू हामी अहिले गाउँपालिकाको एउटा शैक्षिक उन्नतिको लागि प्रगतिको लागि जति लगानी गर्नु भएको छ सँगसँगै हजुरहरूको संस्थाबाट पनि जति सपोर्ट छ त्यो अनुसार नै हामी शिक्षकहरू पनि जसरी भए पनि हाम्रो गाउँपालिकाको लक्ष्य अनुसार हाम्रो विद्यालयलाई पनि भोलि एउटा उचाइमा पुर्याउनु पर्छ भन्ने उद्देश्यका साथ सबै विषय शिक्षकहरू लागिरहनु भएको छ
4: विद्यालयले गुणस्तरीय शिक्षाका लागि सञ्चालन गरिरहेका मुख्य कार्यक्रम तथा अभ्यासहरू के हुन्छ
5: अब अहिलेलाई हामीले विशेष गरी हाम्रो यहाँ विद्यार्थीहरूलाई नियमित गराउने पहिलो उद्देश्य लिएका छौँ नियमित गराउनको लागि अब अभिभावक शिक्षादेखि लिएर गएर सबै कुराहरूको प्रयास नेपाल धादिङ मार्फत अभिभावक शिक्षा मार्फत पनि विद्यार्थीलाई नियमित गराउने कुरामा अभिभावकहरूलाई सचेतना जगाउने कुरामा जति सपोर्ट भएको छ अहिले मलाई लाग्छ अघिल्लो वर्ष र अर्का अघिल्लो वर्षको तुलनामा यो वर्षको सुरुवातमै नियमित विद्यार्थीहरू आउने क्रम सदाभन्दा उल्लेखनीय वृद्धि छ र हामी शिक्षकहरूकोले पनि अब त्यसलाई पहिलो रूपमा नै राखेर अघि बढेका छौँ पक्कै विद्यार्थी नियमित रहँदाखेरि हामी यो वर्षको शैक्षिक वर्षको अन्त्यसम्ममा चाहिँ यदि माथिल्ला तहका विद्यार्थीहरूले नियमित हामीलाई विद्यालय आइदिए मात्रै भने हाम्रो लक्ष्य र विद्यार्थीहरूलाई पनि तार्किक लक्ष्यमा पुर्याउन चाहिँ सफल हुनेछौँ यो वर्ष भन्ने आशामा बोकेर चाहिँ अघि बढेका छौँ
4: अतिरिक्त क्रियाकलाप खेलकुद विद्यार्थीहरूको शिक्षा इकाई उपलब्धिका लागि चाहिँ विद्यालयले कस्ता प्रयासहरू गरिरहेका छन्।
5: शुक्रबारे कार्यक्रम भन्थ्यौँ पहिलाको यो, अहिले पाँचौं दिनमा चाहिँ पठन पाठन झरिसक्दाखेरि पनि हामीले शुक्रबारको कार्यक्रमलाई हामीले प्राथमिकता दिएर अघि बढ्नुपर्छ, ताकि चौतर्फी अतिरिक्त क्रियाकलापका सबै शैक्षिक सामाजिक होइन र सबै पक्षलाई विद्यार्थीहरूको चाहिँ चौतर्फी विकास हुने खालका अतिरिक्त क्रियाकलापहरूलाई पनि हामी नियमित रूपमा अगाडि बढाउने गरी नै हामीले अहिले लक्ष्य निर्धारण गरेर अघि बढिसकेका छौँ।
4: हामी अब प्रसंग राखौँ एसई परीक्षातर्फ। यस वर्षको एसई परीक्षाको नतिजालाई यहाँले कसरी मूल्याङ्कन गर्नु भएको छ?
5: समग्रमा यो विद्यालयको 3 वर्षको एसई परीक्षाको रिजल्टलाई हेर्दा, हामी गत 80 सालको एसईको रिजल्टलाई हेर्दा, यो विद्यालयको रिजल्टमा भर्खरै आउँदाखेरि 80 सालको रिजल्ट भइरहँदाखेरि 24 जना भाइ बहिनीहरूले एसईमा सहभागी भएर 3 जना भाइ बहिनीहरू मात्र पास हुन सफल भएको देखियो भने त्यो क्रमलाई 81 आएर धेरै उल्लेखनीय वृद्धि जुन थियो त्योभन्दा धेरै वृद्धि भएको जस्तो लाग्यो। 24 जनाले दिनुभएकोमा 10 जना पास हुनुभयो, प्रतिशतको हिसाबले भन्दा हामी 41% पुग्यौं 81। र अहिले यो वर्ष चाहिँ हामी 17 जना विद्यार्थी भाइ बहिनीहरूले एसई दिइरहँदाखेरि हामीसँग 13 जना भाइ बहिनीहरूले पास गर्नुभयो, जुन हाम्रो प्रतिशतको हिसाबले हामी 76.47%। जुन यो 3 वर्षको रिजल्टलाई एनालाइसिस गर्दाखेरि अहिले प्रगति उन्मुख नै देख्छौँ। त्यो मानेमा हामी बेनीगाडोराङका विद्यालयहरूभन्दा पछाडि जस्तो देखिए तापनि, तर हाम्रो यो विद्यालय र यो भूगोल र यो विद्यार्थीको यहाँको स्तरलाई हेर्दाखेरि हाम्रो सुधार उन्मुख छ। यो सबै चौतर्फी हाम्रा चाहिँ सरोकारवाला सबै पक्षहरूको हात छ यसमा, हामी शिक्षक विद्यार्थी मात्र नभइकन सबैको चाहिँ यसमा योगदान छ भन्ने लाग्छ मलाई।
4: अघिल्ला वर्षहरूको तुलना पनि हजुरले गर्नुभएको छ, अब नतिजा चाहिँ सुधारका लागि चाहिँ थप चुनौतीहरू के देख्नुहुन्छ?
5: नतिजा सुधारको लागि त अब विद्यार्थीमा पहिलो कुरा अघि नै पनि प्रसंगमा आएको एउटा विद्यार्थीले नियमित विद्यालय नआइदिने एउटा समस्या छ। अब त्योभित्र विभिन्न यो कल्चरल कुराहरू होइन, कुनै अब यो कुनै हाम्रो चाहिँ सांस्कृतिक पर्वहरू जात्रामा मेलापात लाग्दाखेरि विद्यार्थीहरू त्यसलाई बढी प्राथमिकता दिएर नआइदिने क्रम नै देखियो पहिलातिर, अहिले चाहिँ त्यो धेरै कम भएको छ भन्ने छ। समग्रमा हामीसँग विभिन्न अध्ययनहरूले पनि हामीले शिक्षक अभिभावक बैठकदेखि लिएर गएर अभिभावक शिक्षामा गाउँतिर यसको चाहिँ हामी जुन अभिभावक भेटघाटमा हिँड्दाखेरि पनि अब यो सुधारको लागि चाहिँ हामीले सपोर्ट पाउने, पहिलाभन्दा हामीले संख्यात्मक रूपमा वृद्धि पाउने आशा गरेका छौँ। र अब हामी शिक्षक विद्यार्थीहरूलाई जुन अवस्थामा पुर्याउन शिक्षक साथीहरू पनि हामी तहगत रूपमा आधारभूत तहको पनि 1-5 अथवा 6-8 गरेर हामीसँग ग्रुप डिभिजनमा छौँ टिचरहरूको, र त्यही अनुसारको अनि 9-10 पनि छौँ, र हामी विषयगत रूपमा अब बिस्तारै हामीलाई यसरी नै सपोर्ट आएर हामीले पनि अलिकति टाइम दिन सक्दाखेरि हाम्रो विद्यार्थीको पनि भोलि एउटा उत्कृष्ट रिजल्ट विद्यालय उत्कृष्ट विद्यालयको रूपमा पनि अथवा 100% पासको विद्यालय पनि भन्न सक्ने ठाउँमा नि पुर्याउनलाई हामी त्यति टाढा छैनौँ भन्ने लाग्छ।
4: प्रयास नेपाल धादिङले विद्यालय सञ्चालनमा गरिरहेको शिक्षामा पहुँचुनिस्ता परियोजना अन्तर्गत कस्ता सहयोगहरू प्राप्त भएका छन्?
5: मैले पछिल्लो समय मेरो 1 वर्षको पिरियड नाग्यो, जुन म अब यहाँको चाहिँ प्रशासनिक नेतृत्वमा आएर अघि बढेको, योभन्दा अगाडिदेखि नै मैले अब आएर यहाँ मूल्याङ्कन हेर्दाखेरि हाम्रो अब शैक्षिक क्षेत्रमा बालबालिका मात्रै नभएर अभिभावक शुद्ध चेतनाको वृद्धिका कुरामा, बालबालिकाहरूलाई शैक्षिक पुरस्कारका क्षेत्रमा, र अब शिक्षकहरूलाई पनि विभिन्न अहिलेका चाहिँ यो एमजीएमएल ट्रेनिङहरूदेखि लिएर गएर अहिले चाहिँ यी सबै कुराहरूको व्यवस्थापन संस्था मार्फत धेरै राम्रो सपोर्टको चाहिँ पाएका छौँ, जसले गर्दाखेरि पनि हामीलाई अहिले हाम्रो कक्षा 5 को उपलब्धि परीक्षाहरू र विद्यार्थी कक्षा 8 को परीक्षाहरू, कक्षा 6-7 का विद्यार्थीहरूको पासको प्रतिशतहरू, यी सबै कुरामा हामीले समग्रमा चाहिँ सपोर्टले गर्दाखेरि, जुन संस्थागत सपोर्टहरूले गर्दाखेरि पनि अभिभावक शिक्षादेखि लिएर गएर सबै कुरामा हामीले वृद्धि भएका पाएका छौँ।
4: उक्त सहयोगले विद्यार्थी शिक्षक र विद्यालय व्यवस्थापनमा कस्तो सकारात्मक प्रभाव पारेको छ?
5: विद्यार्थी विद्यार्थीहरुमा समग्रमा अब उनीहरुको शैक्षिक स्तरमा जुन उनीहरुको ड्रप आउट हुने अन्तिम फाइनल परीक्षामा चाहिँ कक्षा दोहोर्याउनु पर्ने त्यो समस्याहरुको एकदम त्यसलाई न्यून हुँदै आएको छ भने अभिभावकहरुको पनि अब धेरै प्रतिशतमा चाहिँ अब विद्यालयप्रति चासो विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउने र हामी विद्यालय परिवार अथवा संस्थागत अनि विभिन्न गाउँपालिकाहरू हामी पनि भेट्दाखेरि पनि उहाँहरू शिक्षाप्रति अलिकति चेतनाकै कुरा गर्ने जस्तो अवस्था देखिन्छ अभिभावकहरूमा भने शिक्षकहरूमा पनि केही गर्नुपर्छ अनि केही गर्नुपर्ने रहेछ हामीको भौगोलिक दृष्टिकोणले हामी दुर्दता भए पनि हामीले गर्यौं भने चाहिँ हुने रहेछ भन्ने चाहिँ धेरै शिक्षकहरूबाट त्यो खालको मोटिभेसन दिनुभएको पाएको छु म प्रशासनलाई र मैले पनि सही अनुसार गरेको
6: विशेष गरी विपन्न तथा सीमान्तकृत समुदाय जुन चेपाङ समुदाय छ अनि जोखिममा रहेका बालबालिकाहरूको शिक्षामा परियोजनाले कस्तो योगदान पुर्याएको छ
5: अब मैले देख्दाखेरि अब हाम्रो विशेष गरी यहाँ अहिले एउटा विद्यार्थीहरूलाई हाम्रो स्पोन्सर मार्फत गरिरहेको भाइ बहिनीहरूले जहाँ उहाँहरूले चाहिँ सबै कुरा प्राप्त गर्नुहुन्छ हजुर न्यानो कपडादेखि लिएर गएर मौसम अनुसारको कपडादेखि लिएर गएर उहाँहरूलाई चाहिँ कापी कलम अरू अन्य सामग्रीहरू पनि उनीहरूलाई व्यक्तिगत रूपमा यो हामीले हेल्थ डेस्कसम्म सम्बन्धित हाइजेनिक के भन्छ होइन सर
6: हाइजेनिक
5: किट्सहरूको बारेमा पनि विद्यार्थीहरूले प्राप्त गरेको देखेको छु मैले एउटा विद्यार्थीले राम्रै रकम बराबरको अघिल्लो वर्ष मैले पर्सनल रूपमा नै बत्तीदेखि लिएर गएर वस्तुहरू प्राप्त गरेको र जुन भाइ बहिनीहरूले अहिलेसम्म ती शैक्षिक सामग्रीहरू नै युज गरेर वर्षभरि नै प्रयोग गर्नुभएको जुन विद्यालयको पोसाक हाम्रो हाउस ड्रेसहरू पनि अथवा विद्यालयको अर्को फर्मल ड्रेसहरू पनि सबै प्राप्त गरेर जुन भाइ बहिनीहरूले पढ्ने अवसर एकदमै राम्रो पाउनुभएको र संस्थाको चाहिँ लगानी संस्थाले गर्नुभएको चाहिँ यो ठाउँ यो भूगोलको लागि यो विद्यालयको लागि चाहिँ अब एकदमै सम्मान गर्न लायकको छ जसले गर्दाखेरि अलिकति प्रगति पनि भएको छ भन्ने आशा गरेको लागेको छ मलाई
2: तपाईँले कार्यक्रममा सुन्नुभयो बेनीघाट लोराङ गाउँपालिका वडा नम्बर 8 रहेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र कोइरालासँग गरिएको कुराकानी
3: यदि तपाईँ भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम हाम्रो ठाउँ हाम्रा कुरा चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङको प्रस्तुति रहेको यो कार्यक्रम रेडियो राजमार्ग र रेडियो बिहानीबाट एकैसाथ सुन्न सक्नुहुन्छ
7: सुरक्षित विद्यालय सुरक्षित बालबालिका
8: भूकम्प आगलागी बाढी पहिरो जस्ता विपदबाट हामी बचाउँ
7: त्यसैले विद्यालयमा विपद जोखिम न्यूनीकरणका उपायहरू लागू गरौं
8: जस्तै सुरक्षित भवन नियमित अभ्यास र विद्यार्थीलाई सचेत बनाउने कार्यक्रम सञ्चालन गरौं सुरक्षित विद्यालय नै उज्जवल भविष्यको आधार हो प्रयास नेपाल धादिङ बेनीघाट ओराङ गाउँपालिका र चाइल्ड फण्ड जापानद्वारा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता सेफ परियोजनाद्वारा जनहितमा जारी सन्देश
2: अब कार्यक्रममा पालो भएको छ बेनीघाट लोराङ गाउँपालिका वडा नम्बर 10 वडा अध्यक्ष तथा राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चेपाङसँग विद्यालयको वर्तमान शैक्षिक अवस्था प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना सेप मार्फत भएका गतिविधि तथा त्यसले विद्यार्थी विद्यालय र समुदायमा पारेको प्रभावका बारेमा कुराकानी गरेका छौं साथै परियोजनाबाट प्राप्त उपलब्धि सामना गरिरहेका चुनौती र स्थानीय सरकार र विद्यालय बीचको सहकार्य तथा आगामी शैक्षिक सुधारका योजना र आवश्यकता बारे पनि उहाँका धारणा समेटेका छौं अब सुनौ उहाँसँग गरिएको कुराकानी
6: विकास सर हजुरलाई स्वागत छ कार्यक्रममा
9: धन्यवाद नमस्कार
6: अहिले हजुर वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ हजुरको भूमिका कसरी अगाडि बढ़िरहेको छ बताइदिनुहोस् न
9: आफ्नो वडामा अब चेपाङ जनप्रति आफू पनि यस वडामा लगभग 60% चेपाङ पनि छ अब सीमान्तकृत त्यसै गरिबीहरू विभिन्न जात जाति पनि हुनुहुन्छ र त्यस कारणले मलाई अलिकति चासो अब भनौँ न यहाँका चाहिँ अब यो सीमान्तकृत चेपाङहरू पिछडे वर्ग कसरी चाहिँ यो शिक्षामा पहुँच पुर्याउने भन्ने कुरामा चाहिँ अब मेरो आफूले सकेको आफ्नो वडाको तर्फबाट अब मैले यसरी भनिरहनु भन्दा पनि अब गाउँ ठाउँमा गएर बुझ्दा झन् धेरै राम्रो
6: राष्ट्रिय माध्यमिक विद्यालयको तपाईँ व्यवस्थापन समितिको अध्यक्ष
10: अध्यक्ष पनि हुनुहुन्छ वर्तमान शैक्षिक अवस्था कस्तो छ
9: अहिले हालै एसीमा त अब राम्रै गरे विद्यार्थी भाइ बहिनी अलिकति हाम्रा शिक्षक सरहरूले टिमले पनि हामी व्यवस्थापन समितिका टिमले पनि सबै मिलेर यसपालि चाहिँ यो विद्यार्थीहरूको एसी चाहिँ राम्रो निकाल हामी सफल भयौँ विद्यार्थीको चाहिँ सहभागिता चाहिँ राम्रै छ भनौँ अब यो धेरै वर्षबाट चाहिँ अब चाहिँ पछाडि परेको चाहिँ अब सामुदायिक एकैचोटि परिवर्तन गर्न नसकिने रहेछ र केही सुधार चाहिँ भएको छ
10: 2082 एसी परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ राष्ट्रिय माविले यसमा चाहिँ तपाईँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष यस वडाको जनप्रतिनिधि पनि भएको हिसाबले चुनौती देखिन्थ्यो अगाडिका वर्षहरूमा कसरी सफलता प्राप्ति हो बताइदिनुहोस् न
9: हाम्रो गएको साल चाहिँ अलिकता एसीको नतिजा जुन 81 अलिक राम्रो भएन सर त्यसपछि हामीले समीक्षा गर्यौँ के कारणले चाहिँ हामी पछाडि पर्यौं यो कुराहरू हामीले बुझ्न जरुर छ र हाम्रो पालिकादेखि वडासम्म हाम्रो वडामा शिक्षक जुन हाम्रो वडाभरिकै शिक्षक राखेर पनि गोष्ठी गरायौं र हामीले के गर्नुपर्ने रहेछ भन्ने कुरामा हामी सबै सल्लाह भइसकेपछि सबैजना आफ्नो ठाउँबाट गए सालको चाहिँ त्यो नतिजा आएपछि आउने दिनमा चाहिँ अलिकति हामीले गर्नै पर्छ है भन्ने खालको एउटा चाहिँ भाव हामीसँग राखेको कारणले गर्दाखेरि चाहिँ हामीले जुन हाम्रो प्रयास थियो सबैजना आफ्नो ठाउँबाट लागिदिनु भयो विद्यार्थी भाइ बहिनीहरूले पनि राम्रो गरिदिनु भयो त्यस कारणले हामी सफल भयौँ
10: प्रयास नेपाल धादिङले अहिले तपाईँको विद्यालय यो वडामा शिक्षामा पहुँचुनिस्ता परियोजना पनि सञ्चालन गरेको छ यसबाट कस्तो फाइदा पुगेको छ बताइदिनुहोस्
9: प्रयास नेपालले धेरै नै राम्रो गरेको छ हाम्रो वडा नम्बर 10 उहाँहरूले चाहिँ अब हरेक टाइममा अब चाहिँ के अरे शिक्षकहरूलाई गोष्ठी गराउने र शिक्षकहरूलाई पनि क्षमता विकास एउटा कार्यक्रमहरू दिने विद्यार्थीहरूलाई पनि अब चाहिँ यो जुन खेल सामग्रीहरू पढन पाठनका कुराहरूमा होइन धेरै सपोर्ट गरेको छ र मलाई प्रयास नेपालले हाम्रो वाडामा गरेको काम मलाई म खुसी छु र हाम्रो जुन सामुदायिक पनि खुसी छ
10: परियोजनाले विद्यालयमा विद्यार्थी भर्ना नियमित उपस्थिति र विद्यालय छाड्ने दरमा पनि केही सहयोग पुगेको छ
9: पुगेको छ उहाँहरूले अब टोल टोलमा जानु भएको छ अभिभावकहरूसँग चाहिँ भेट्नु भएको छ नबुझेको चाहिँ अब सामुदायिकलाई पनि बुझाइराख्नु भएको छ उहाँहरूले चाहिँ धेरै मेहनत गर्नुभएको छ उहाँहरूले आइकन अलिकति प्लस पोइन्ट चाहिँ भएकै छ
10: जस्तै यो समुदाय सीमान्तकृत चेपाङ समुदाय छ आर्थिक रूपमा कमजोर पनि हो यो समुदाय यसका बाल बालिकालाई परियोजना स्तरले समुदाय स्तरमै पुग्दा चाहिँ केही सपोर्ट पुगेको हो
9: एकदम एकदम हो सर सपोर्ट पुगेको छ
10: अब बाल क्लब अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको नेतृत्व विकासमा परियोजनाले कस्तो भूमिका खेलिरहेको छ
9: यहाँ चाहिँ परियोजनाले चाहिँ जुन बाल बालिकाहरूलाई चाहिँ हिजो हरेक कुराहरू थाहा थिएन बुझेको थिएन त्यो परियोजनाले चाहिँ लगभग सामान्य कुराहरूले पनि धेरै गर्न सकिन्थ्यो त्यो कुराहरूमा चाहिँ एकदम पहुँच पुऱ्याएको छ
10: विद्यार्थीको शैक्षिक वातावरण सरसफाई र बाल मैत्री सिकाइ तथा विद्यार्थीहरूको आत्मविश्वास चाहिँ केही वृद्धि भएको पाइन्छ अहिले
9: पाइन्छ सर अहिले चाहिँ धेरै सुधार भएको छ चाहिँ प्रयास नेपाल आइसकेपछि यस्तो कुराहरूमा पहिला भन्दा अहिले उहाँहरू आइसकेपछि चाहिँ अलिकता चाहिँ सुधार चाहिँ भएको छ
10: 83 यासी तयारीका लागि चाहिँ विद्यालयले कार्ययोजना निर्माण गर्यो अथवा गर्ने तयारीमा छ कि छ
9: तयारीमा छ सर अब आउने 83 लागि पनि तयारीमा हामी जुटिरहेका छौँ अहिले व्यवस्थापन समिति पनि अब हेरफेर चेन्ज फेन हुन्छ पहिला जनप्रतिनिधि अनिवार्य थियो अहिले त्यो समिति पनि हामी चेन्ज गराएर हामीले शैक्षिक क्षेत्रमा चाहिँ यो नभनिकन राम्रो क्वालिटीको मान्छे बस्नुपर्छ र गर्नुपर्छ अब बस्ने एउटा थपना मात्रै बस्ने होइन अलिक चासोका विषय भएको मान्छे पनि बस्नुपर्छ भन्ने खालको हाम्रो राय सल्लाह भइरहेछ
10: समुदायमा शिक्षा प्रतिको चेतना र अभिभावकको सहभागिता बढाउन के गर्नुपर्छ होला
9: अब यसमा चाहिँ अब एउटा कुरा अलिकता हामी नै अब वडा सरकार अब जुन यो व्यवस्थापन समिति अभिभावक समिति शिक्षक सरहरू र यो जुन अहिले आउनु भयो के अरे चाहिँ प्रयास नेपाल लगायत यस्तै संघ संस्थाहरू एक्टिभिटी भएर चाहिँ नबुझेको ठाउँमा कुना कुना
10: स्थानीय सरकार विद्यालय र प्रयास नेपाल बीचको सहकार्यलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ यहाँले
9: म एकदम आत्मीयता हिसाबले उहाँहरूले गरेका क्रियाकलाप मैले गर्ने क्रियाकलाप हामी साझेदारी गरेर अगाडि बढिरहेको छौँ एक अर्कालाई सपोर्ट गरेर कसरी हामीले यहाँ शिक्षा गुणस्तरीय गर्न सकिन्छ र व्यवस्थापन गर्न सकिन्छ भन्ने सोचका साथ एकसाथ हामी अगाडि बढिरहेको
10: तपाईँ वडाध्यक्ष पनि हुनुहुन्छ जनप्रतिनिधि नै हुनुहुन्छ यत्रो ठुलो भूगोल छ यो भूगोलको विकास निर्माण अरू सहभागिताको हिसाबले यहाँले कसरी काम गरिरहनु भएको छ बताइदिनुहोस्
9: अब काम चाहिँ अब त्यस्तो अब धेरै गफ लाएर नहुने कुरा बोलेर मैले यस्तो गरेँ उस्तो गरेँ भनेर भनिराख्दा पनि जति अब जनताको ठाउँ पनि त्यस्तै छ जनताको इच्छा आकाङ्क्षा पनि धेरै छ उहाँहरूको जति चाहिँ अब इच्छाकांक्षा जस्तो पुरा नगरे पनि सकेसम्म आफूले सकेको समाधान लगभग अब यहाँ फेरि कस्तो नै त्यो जति पैसा ल्याए पनि खासै त्यहाँ विकास पनि देखिँदैन अब ल्याउँदाखेरि त्यो अब क्रमशः हेर्दाखेरि त बागमती प्रदेशभरि 1100-1200 हुन्छ त्यस मध्येमा यहाँ के अरे प्रदेशबाट चाहिँ बजेट विनियोजन हुने बेलामा चाहिँ तपाईँको 500 करोड पैसा आइरहेको हुन्छ तर देखिएको चाहिँ खासै छैन हजुर
10: देखिने छैन तर विकास निर्माणका कामहरूले गति लिएका छन्
9: लिएको छ सर त्यसमा चाहिँ
10: हामी कार्यक्रमको अन्तिममा छौँ अध्यक्षज्यू अन्तिममा प्रयास नेपाल विद्यालय परिवार विद्यार्थी अभिभावक र स्थानीय समुदायलाई यहाँको सन्देश के छ
9: म यहाँहरूलाई मेरो कार्यकाल जति अब उहाँ यो चाहिँ सामुदायिक विद्यार्थी प्रयास नेपालले मलाई एउटा एक खालको साथ दिनुभयो मैले पनि उहाँहरूलाई आउने दिन पनि मैले जति जानेर नजानेर पनि सकेर नसकेर पनि जति साथ दिएँ या कुनै अब कमी कमजोरी मेरो वडाको तर्फबाट भएको रहेछ भने क्षमा पाऊ भन्न चाहन्छु र मेरो कार्यकाल सिद्धिँदै गर्दा पनि फेरि पनि उहाँहरूसँग जोडेर कुनै साइडमा बसेर उहाँहरूलाई सहयोग गर्ने चाहना राख्दै धन्यवाद दिन चाहन्छु
10: हस् धेरै धन्यवाद यहाँलाई
9: हस् त धन्यवाद
3: तपाईँले भर्खरै सुन्नुभयो बेनीघाट रुराङ गाउँपालिका वडा नम्बर 10 का वडा अध्यक्ष तथा राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चेपाङसँग गरिएको कुराकानी
8: तपाईँ अहिले हाम्रो ठाउँ हाम्रा कुरा कार्यक्रम सुन्दै हुनुहुन्छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका विषयमा बहस छलफल र पैरवी गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो स्थानीय विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको हित र चासोका विषयलाई उजागर गर्दै नागरिक समाजको आवाजलाई सशक्त बनाउने र शिक्षा सुधारमा सरकारवालाहरूको सक्रिय सहभागिता वृद्धि गर्ने यस कार्यक्रमको उद्देश्य रहेको छ
3: आजको कार्यक्रममा हामीले बेनीघाट रुराङ गाउँपालिका वडा नम्बर 6 स्थित पञ्चकन्या माध्यमिक विद्यालयबाट एसईई परीक्षा 2082 सफलतापूर्वक उत्तीर्ण भएका दर्शन थापा मगर बेनीघाट रुराङ गाउँपालिका 8 स्थित कालिका माध्यमिक विद्यालयका प्रधान अध्यापक राजेन्द्र कोइराला तथा बेनीघाट रुराङ गाउँपालिका वडा नम्बर 10 का वडा अध्यक्ष एवं राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चेपाङसँग गरिएको कुराकानीलाई प्रस्तुत गर्यौं
8: हाम्रो ठाउँ हाम्रा कुरा कार्यक्रम चाइल्डफोन जापानको साझेदारीमा प्रयास नेपाल धादिङको प्रस्तुति हाम्रो ठाउँ हाम्रा कुरा कार्यक्रमको संयोजनमा सम्भव भएको हो
3: आज भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं यो कार्यक्रम कस्तो लाग्यो
8: तपाईँ हामीलाई आफ्नो मनमा लागेका कुरा भन्न चाहनुहुन्छ भने रेडियो राजमार्गको फोन नम्बर 010-4140-14 अथवा चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङको प्रस्तुति हाम्रो ठाउँ हाम्रा कुरा कार्यक्रमको फोन नम्बर 010-520-450 नम्बरमा फोन गर्नुहोला
3: हाम्रो ठाउँ हाम्रा कुराको आउँदो कार्यक्रममा पनि आजको जस्तै साथको अपेक्षा गर्छौ र नियमित कार्यक्रम सुन्नका लागि पनि अनुरोध गर्छौ
8: आउने हप्ता परियोजना अन्तर्गत भएका क्रियाकलाप र विभिन्न व्यक्तिसँग गरेको कुराकानी सहित अर्को अङ्क लिएर आउँछौ तबसम्मका लागि हाम्रो ठाउँ हाम्रा कुरा कार्यक्रमका सबै साथीहरूसँगै म शिवराज
3: र म लक्ष्मी पनि बिदा हुन्छौ
8: स्वस्थ र शिक्षित बालबालिका हाम्रो चाहना
3: नमस्कार
11: बुढी हेर त लाऊ
12: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
11: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि
12: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
11: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
13: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
14: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
13: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
14: जनरल मेडिसिन सेवा
13: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
14: बालरोग सम्बन्धी सेवा
13: स्त्री रोग सम्बन्धी सेवा
14: मुटुको इको र भिडियो एक्सरे सेवा
15: ल्याब टेस्ट,
14: भिटामिन डी,
15: भिटामिन बी 12,
14: आयरन प्रोफाइल
15: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
14: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
15: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
14: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
14: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
16: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
17: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
16: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
17: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
16: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
17: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
16: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270, 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
17: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
18: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
17: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
18: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
14: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98494-3411, 98494-3411।
19: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 98-60-24-58-43,
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: हजुर नमस्ते
1: नमस्ते
0: म बसन्त
1: हजुर भन्नुहोस् न
0: साथीको एक्सिडेन्ट भएर
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
0: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
0: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
0: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248443
6: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
6: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
6: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
1: भिटामिन डी,
3: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: लस्तो है मेहबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सेन्जिम सेगो है रोमा।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, निलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98-510-63-802 98-510-63-802।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: लसहे मेहबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा अस्तिम टमाटर की ट्रनेलमा सिंगबे सुर सिंगजेपल मुबा भोले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिंग सिंगबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा अस्तिम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा के तपाईले दात मुख तथा गिजाको समस्या छ यदि छ भने लांगाली जेनरल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लांगाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लांघाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
2: बनेर भयो त

0: पल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
0: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
2: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
0: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
2: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल
2: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
2: 98-61-97-65-47।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पल्किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9861026611 र 010520542

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: न टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: झोला बोकेर लुखुर लुखुर कसो जान लाग्छ हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
6: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
6: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
6: ल टिबा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
6: 98167045 47।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरसर बेच्नु छोडेर यतातिर कता नि,
1: यो त साइड जब दाई, यो चाहिँ मेन जाउँ न।
0: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
0: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
1: मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
0: सुरक्षा घरको
1: जीवन।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाटै सचिवको खोजी गर्नुभएको छ। आफ्नै योजनामा सरकारले मन्त्रालय स्थापना गरेर मन्त्रालयको जिम्मेवारी समेत दिएपछि पुन मन्त्रालयलाई गति दिने योजनामा हुनुहुन्छ। तर शुरूआतबाटै मन्त्रालयको तयारी गर्नुपरेको, कर्मचारी अभाव भएको लगायतका समस्या भोगिरहेका मन्त्री पुनलाई यतिखेर भने मन्त्रालय सम्हाल्ने सचिवकै खाँचो परेको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको उल्लेख गर्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिव प्रमिला देवी साक्य वज्राचार्य कार्यालय सकाएर कार्यकाल सकिएर असार 17 गते अवकाश लिँदै हुनुहुन्छ। मन्त्री पुनले मन्त्रालयलाई विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी कर्मठ र कार्य सम्पादन गर्न सक्ने सचिव चाहिएको बताउनु भएको छ। विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको बताउँदै सबैसँग सहयोगको अपेक्षा समेत उहाँले गरेको उल्लेख गर्नुभएको छ।
2: संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। सो कार्यक्रम यही असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभाहलमा हुनेछ। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेको छ। उक्त कार्यक्रम असार 15 गते बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म र असार 16 गते बिहान 11 बजेदेखि सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बस्यालले जानकारी दिनुभयो।
4: नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन्। आज बिहान विराटनगर 8 मधुमार स्थित घरमा शंकास्पद वस्तु रहेको भन्दै छापा मार्न पुगेको प्रहरीले गिरीलाई पक्रेर फर्केको हो। पक्राउ दिने क्रममा गिरीले घरमा केही पनि नभेटिएपछि साइबर अपराध गरेको आरोपमा आफूलाई नियतवश पक्राउ गरिएको बताएका छन्। आज बिहानैदेखि प्रहरीले उनको घर र दुईवटा गाड़ीमा खानतलासी गरेको थियो। घरबाट केही रकम बरामद गरिएको गिरी आफूले बताएका छन्। गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर नेपाली कंग्रेसको राजनीतिमा सक्रिय बनेका थिए।
2: अखिल नेपाल फुटबल संघ एन्पाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा हिजो साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले हात्तीगौड़ामा संचालित टुंगराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो। शेर्पाले विद्यालयलाई अनुचित हानि नोक्सानी गर्ने नियतले डर त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधी कोटमा रहेको 29 रोपनी 4 आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ।
4: म्याग्दीको धवलागिरी गाउँपालिका 4 राताखोला स्थित म्याग्दी खोला जलविद्युत आयोजना क्षेत्रमा टिप्परको ठक्करबाट एकजना मजदूरको मृत्यु भएको छ। आज बिहान बागमती प्रदेश 01-004-1377 नम्बरको टिप्पर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदूरलाई ठक्कर दिएको थियो। दुर्घटनामा कञ्चनपुरको लालझाड़ी गाउँपालिका 4 निवासी 35 वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल बेनी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल सेनाले जानकारी दिनुभयो। टिप्पर चालक मकवानपुरको भीमफेदी गाउँपालिका 3 30 वर्षीय राजेश खरानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्कीको शव परीक्षणका लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ।
2: तनहुमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत आबु खैरेनी गाउँपालिका 2 मार्की चोकमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा आबु खैरेनी 2 6 वर्षीय सायना थापा र 5 वर्षीय विलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। हिजो अपरान्ह विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितुवनमा आज बिहान मृत्यु भएको हो। यसैबीच डोटीको एक होटलमा बास बसेका व्यक्ति मृत फेला परेका छन्। जुरायल गाउँपालिका 1 गैरास्थित रेणुका होटलमा बास बसेका कञ्चनपुरको दुधारा चाँदनी नगरपालिका 10 सुर्खेती टोलका 35 वर्षीय सरोज थापा आज मृत भेटिएका हुन्। प्रहरीका अनुसार कञ्चनपुरबाट घुम्न गएका थापासहित 13 जनाको टोली हिजो राति करिब 9:30 बजे होटल पुगेका थिए। बिहान उनी आफ्नै बेडमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बीपी नगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको छ।
4: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी
2: उनी आफ्नै बेडमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बीपी नगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ

0: उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। कैलालीको लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला साई र प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर कमलेश प्रसाद यादव बीच देखिएको विवाद समाधान भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा आज भएको वार्तापछि दुवै पक्षले आपसी समन्वय, सहकार्य र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएसँगै विवाद समाधान भएको हो। सामाजिक विकास मन्त्री बेलबहादुर राणा मगर तथा प्रदेशसभा सदस्य दिवान सिंह विष्टको उपस्थितिमा भएको वार्तापछि अस्पतालको गरिमा कायम राख्ने, कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने तथा सेवा प्रवाहमा कुनै अवरोध आउन नदिने सहमति भएको छ। केही समयदेखि अस्पतालको व्यवस्थापन तथा कार्य सम्पादनका विषयमा नगर प्रमुख साई र निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर यादव बीच विवाद चर्किएको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच भर्खरै भएको युद्धविराम सम्झौता उल्लंघन गर्दै इरानी सेनाले एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफी आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार गैराती हर्मुज जलमार्ग वरपर रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गरी अमेरिकी लड़ाकू विमानहरूले आक्रमण गरेका हुन्। शुक्रबार हर्मुज नजिकै एउटा ठूलो र महँगो व्यावसायिक मालवाहक जहाजमाथि इरानले वान वे अट्याक ड्रोन मार्फत आक्रमण गरेको थियो। आक्रमणबाट जहाजको दायाँतर्फ र कमाण्ड पुलमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भने भएको थिएन। अमेरिकाले अन्य तीनवटा इरानी ड्रोनलाई बीचमै खसालेको दावी गरेको छ। यद्यपि एक अमेरिकी अधिकारीले सीएनएनलाई दिएको जानकारी अनुसार यो अमेरिकी हमला तत्कालका लागि सीमित प्रतिक्रिया मात्रै हो र यसले पूर्णकालीन ठूलो सैन्य अभियानतर्फको फिर्तीलाई संकेत गर्दैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो कदमलाई भर्खरै भएको शान्ति सम्झौताको मूर्खतापूर्ण उल्लंघन भन्नुभएको छ। यसैगरी इरानसँगको सम्झौता वार्तामा मुख्य भूमिका खेलेका उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल मार्फत हिंसाको जवाफ हिंसाबाटै दिइने चेतावनी दिनुभएको छ। अर्कोतर्फ इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कप्सले अमेरिकी हमलाको कड़ा प्रतिवाद गर्दै आफूहरूले पनि यस क्षेत्रमा रहेका अमेरिकी सैन्य स्थानहरूलाई निशाना बनाएको दावी गरेको छ। इरानी सरकारी संचार माध्यम प्रेस टीभीका अनुसार आईआरजीसीले अमेरिकाले आफ्नो प्रतिबद्धता तोडेको र आफ्नो अनुमति बिनाको मार्ग प्रयोग गर्ने जहाजलाई रोक्ने क्रममा अमेरिकाले बहाना बनाएर इरानको तटीय क्षेत्रमा हमला गरेको आरोप लगाएको छ।
2: अब खेल समाचार। न्यूजील्याण्डलाई पराजित गर्दै बेल्जियम फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा समूह जीको बेल्जियमले न्यूजील्याण्ड विरूद्ध 5-1 गोल अन्तरको जीत निकाल्यो। बेल्जियमको जीतमा लियन्द्रो ट्रोसार्डले 2 गोल गरे। यस्तै केभिन जी ब्रुन, रोमेलु लुकाकु र अलेक्सिस सौले मार्केसले 1-1 गोल गरे। न्यूजील्याण्डका लागि एलिजाह जस्टले एक सान्त्वना गोल फर्काए। यो नतिजासँगै न्यूजील्याण्ड समूह चरणबाट बाहिरिएको छ। आज बिहान सम्पन्न सोही समूहको खेलमा इजिप्टले इरानलाई बराबरीमा रोक्दै नकआउट चरणको टिकट काट्यो। यसअघि सम्पन्न खेलमा एलेक्स बायनाको गोलबाट उरुग्वेलाई 1-0 पराजित गर्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ। यो जीतपछि स्पेन समूह आईमा 7 अंक जोडेर समूह विजेता बन्यो। पराजित पूर्व विजेता उरुग्वे भने समूह चरणबाटै बाहिरिएको छ। यस्तै अर्को खेलमा केप भर्डे साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि विश्वकप डेब्यूमै समूह चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ। तीनै खेल बराबरी खेलेको केप भर्डे 3 अंक जोडेर समूह उपविजेता बन्यो। उसले अब नकआउटमा साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वे विरूद्ध शानदार जीत निकालेको छ। गैराती भएको खेलमा फ्रान्सले नर्वेलाई 4-1 गोल अन्तरले हराएको हो। फ्रान्सको जीतमा उस्मान डेम्बेलेले ह्याट्रिक गरे भने 1 गोल डिजिरे डुएले थपे। नर्वेले भने यो खेलमा आफ्नो मुख्य टोलीमा ठूलो फेरबदल गरेको थियो, जसमा अर्लिङ ह्यालाण्ड समेत टोलीमा परेनन्। यस्तै अर्को खेलमा सेनेगलले इराकमाथि फराकिलो जीत निकालेको छ। टोरन्टोमा आज बिहान सकिएको खेलमा इराकमाथि 5-0 गोल गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाटै सजीव खोज्दै, संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्ने।
1: विराटनगरका कंग्रेस नेता अभिषेक गिरी प्रहरीको नियन्त्रणमा, ठगी तथा आपराधिक विश्वासघातको सुरमा इन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ।
2: नागदीमा टिप्परको ठक्करबाट एक मजदूरको ज्यान गयो। तनहुँमा कारको ठक्करबाट घाइते भएका 2 बालबालिकाको उपचारका क्रममा मृत्यु।
1: युद्धविरामको

0: दिनमै अमेरिका र इरान बीच तनाव, हुर्मुज जलमार्ग वरपर दुवै पक्षबाट आक्रमण
1: र न्यूजील्याण्डलाई पराजित गर्दै बेल्जियम फिफा विश्वकपको नकआउटमा प्रवेश, स्पेनसँग पराजित भएपछि उरुग्वे बाहिरियो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के सर हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier.
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं.
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं.
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो.
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ.
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं.
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.

0: ढोक होइन ढोक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: एक्काइसौं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै फोन नम्बर 0154523 मोबाइल 98510600069

0: बाबा बाबा म चाँडै स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट छगर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861975447।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बताइन।
1: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर।

0: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
0: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
0: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
0: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।

0: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वधरमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
0: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पख्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004537।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: लस्तो है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा सहारा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असिम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: ओ मेजु नमस्कार है
2: नमस्कार नमस्कार मेजु नमस्कार
1: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
2: ल धन्यवाद धन्यवाद मेजु अनि बधाईले मात्रै त पुग्दैन है मेजु जनता गएर छम छमी नाच्नु पनि पर्छ के
1: है मेजु म त बिहेमा आउँदिन होला
2: ल मेजु मेरो बिहेमा किन नआउने नि
1: किन हुने नि मेजु धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
2: ल्या मेजु त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
1: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
2: ल सुन्नुहोस् निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98455566656 अनि 98280495215 फोन गरेर जानुहोस् है
3: यता जाउँ आफै उता जाउँ आफै भइरहने भयो भने हत्तेरी
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
4: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
3: 98511 87882 गोल्छे बजारको लागि 01041316 र 920 बजारको लागि 98512049090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
6: जनरल मेडिसिन सेवा
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
6: बालरोग सम्बन्धी सेवा
5: स्त्री रोग सम्बन्धी सेवा
6: मुटुको इको र भिडियो एक्सरे सेवा
5: ल्याब टेस्ट
6: भिटामिन डी
5: भिटामिन बी 12
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
5: थप जानकारीका लागि सम्पर्क नम्बर 01052273 र 0105255563।
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी धादिङ।
7: बाबा म चाँडै स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अरू अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोलाहरू अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861975547।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
13: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
11: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203014 र 9860571266।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470 9851887882 गोल्सी बजारको लागि 01040116 र 9200 बजारको लागि 9851209590 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
2: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
0: सिद्धलेख गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा धादिङ।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: छैन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
10: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइ

0: को साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एबाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
1: 98 61 97 65 47।
0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 093 सम्पर्क गर्नु होला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरदिंग प्रे रखोर मा नगफारम मा असिम टमाटर की टनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगे होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरु ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा
2: दैनिक रूपमा ज्वरो आउने खोकी लाग्ने पुरानो दम मुटु दुख्ने पुरानो ग्यास्ट्रिक पेट फुल्ने अल्सर मृगौलाको पत्थरी पिसाब पोल्ने महिलाहरूको महिनावारी गडबडी सानो पेट दुख्ने युनाङ्गमा घाउ खटिरा आउने सेतो पानी बग्ने हाड जोर्ने भाँचिएको या मर्किएको छमछम गर्ने एवं कमर दुख्ने घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण
1: लाउने छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी एक गजुरी बजार धादिङ फोन 01042329
3: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 98450893 94
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
5: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140031429
0: के तपाईँले दात मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141867764 98141867764
10: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
11: खर्च अनुसारको घर त बना जस्तै बना छ त
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने? टंकेश्वर ग्रुपबाट सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
12: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990। ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
13: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
14: काम हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
15: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
14: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
15: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
12: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्किशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्किशोर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: मैले गहना लिएर आएको
5: थिएँ। त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी 12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थपो जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
9: बाबा म चाहे स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
8: 98167045 54।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ज
2: हप्तामा 5 दिन मात्र अदालत खुल्दा मुद्दा व्यवस्थापनमा चुनौती प्रतिनिधि सभाका सदस्यहरूलाई संसदीय प्रक्रिया र अभ्यास सिकाइने आगामी सोमबार र मंगलबार अभिमुखीकरण कार्यक्रम आयोजना तुलसी सहकारीका 158 बचतकर्ताको रकम फिर्ता साउदीको सिप प्रमाणीकरण प्रक्रियाले नेपाली श्रमिक मर्कामा रोजगारीका लागि जाने तयारीमा रहेकालाई सहज बनाइदिन सरकारको आग्रह रैथाने बाली संरक्षणका लागि देशभरका कृषकलाई 3 करोड़ रूपियाँ अनुदान रासायनिक मल र विषादीको प्रयोगमा पूर्ण रोक जेएनजी आन्दोलनमा भीमफेदी कारागारबाट भागेका 128 कैदीबन्दी अझै सम्पर्कविहीन हेटौडा बाल सुधार गृहबाट फरार 5 बालक पनि फेला परेनन् इण्डोनेशियामा इन्धन मूल्य वृद्धिको विरोध चर्कियो प्रदर्शनका क्रममा दर्जनौ पक्राउ अमेरिका इरान तनाव थप चुलियो अमेरिकाले हवाई हमला गरेपछि इरानको जवाफी आक्रमण र फिफा विश्वकप अन्तर्गत नकआउट चरणका लागि हालसम्म 28 टोलीको टुंगो

0: World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, CGTV, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं सातामा दुई दिन सार्वजनिक बिदाले अदालती काम कारवाही प्रभावित सम्बन्धी खबरबाट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्य दिन हप्तामा छ दिनबाट घटाएर पाँच दिन बनाइएका कारण मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै न्यायाधीश पौडेलले कार्यदिन कटौती र बढ़दो कार्यबोझका कारण अदालतको अवस्था छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने जस्तै चुनौतीपूर्ण भएको टिप्पणी गर्नुभएको छ उहाँले थुनुवा भएका मुद्दा सार्वजनिक सरोकारका विवाद माना चामल जस्ता शीघ्र किनारा लगाउनुपर्ने अग्राधिकार प्राप्त मुद्दाहरूको व्यवस्थापनमा जटिलता थपिएको स्वीकार गर्नुभयो यद्यपि पुरानो र प्राथमिकता दिनुपर्ने मुद्दाहरूको छिटो फर्सीउटका लागि प्रधान न्यायाधीश मुद्दा व्यवस्थापन समिति नेपाल बार एसोसिएशन र महानिधिवक्ताको कार्यालय बीच नियमित छलफल र समन्वय भइरहेको उहाँले जानकारी दिनुभएको छ प्रतिनिधि सभाका सदस्यहरूलाई संसदको काम कारवाहीबारे जानकारी दिन संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको छ संघीय संसद सचिवालयले आउँदो असार 15 र 16 गते सिंहदरबारभित्र यो कार्यक्रम गर्न लागेको हो सचिवालयको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै सबै प्रतिनिधि सभा सदस्यहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ सिंहदरबार स्थित संघीय संसद भवनको उत्तर पश्चिमपट्टि बनिरहेको नयाँ हालमा यो कार्यक्रम हुनेछ दुई दिनसम्म चल्ने यस कार्यक्रममा संसद सञ्चालनका कानूनी र व्यावहारिक पक्षबारे छलफल हुने संसद सचिवालयले जनाएको छ लामो समयदेखि आफ्नो जम्मा गरेको रकम डुब्ने चिन्तामा रहेका तुलसी सहकारीका बचतकर्ताले राहत पाएका छन् भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका अनुसार यो सहकारीका 158 जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन् सहकारी मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीहरूबाट ऋण असूल गरी र उनीहरूको सम्पत्ति व्यवस्थापन गरेर बचतकर्ताको पैसा फिर्ता गर्ने काम भइरहेको जानकारी दिनुभएको छ कानून अनुसार नै अरू समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम पनि क्रमशः फिर्ता गर्दै जाने सरकारको योजना छ साउदी अरबले लागू गर्न खोजेको नयाँ नियमका कारण रोजगारीका लागि त्यहाँ जान तयारी रहेका नेपाली श्रमिकहरू ठूलो मर्कामा परेका छन् साउदी सरकारले ल्याएको सी प्रमाणीकरण प्रक्रियाका कारण भिजा रोकिएपछि नेपाली श्रमिकहरू अन्यलमा परेका हुन् श्रमिकहरू समस्यामा परेपछि नेपाल सरकारले यो प्रक्रियालाई तत्कालका लागि रोक्न साउदी सरकारसँग आग्रह गरेको छ युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले साउदी राजदूत सँग भेट गरी सी प्रमाणीकरणको काम तत्काल रोकेर पहिले जस्तै भिजा प्रक्रिया सुचारू गरिदिन अनुरोध गर्नुभएको छ मन्त्री यादवले श्रमिकहरूको रोजगारीमा बाधा नआउने वातावरण बनाउन र सीपसँग सम्बन्धित विषयहरू दुवै देशको आपसी सल्लाहमा टुंग्याउन जोड़ दिनुभएको छ जवाफमा साउदी राजदूतले यसबारे आफ्नो सरकारसँग आवश्यक छलफल गरेर थप जानकारी दिने बताउनु भएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। लोपोन्मुख रैथाने बाली र कृषि जैविक विविधता संरक्षणका लागि सरकारले देशभरका कृषकहरूलाई करिब 3 करोड़ रूपियाँ अनुदान सहयोग उपलब्ध गराएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि जैविक विविधता संरक्षण केन्द्रले विभिन्न 40 वटा स्थानीय तह मार्फत कृषि सहकारी कृषक समूह र निजी फार्महरूलाई यो आर्थिक सहयोग प्रदान गरेको हो। स्थानीय हावापानी अनुकूलका बीउ उत्पादन अनुसन्धान र रैथाने प्रजातिको खेती विस्तारका लागि यो अनुदान दिएको केन्द्रका प्रमुख केशव देवकोटाले बताउनु भएको छ। यो कार्यक्रम अन्तर्गत परम्परागत ज्ञान र प्रांगारिक मलको प्रयोगलाई अनिवार्य गरिएको छ भने रासायनिक मल र विषादीको प्रयोगमा पूर्ण रोक लगाइएको छ। अनुदान पाउने कृषक समूह र सहकारीहरूले तोकिएका शर्तहरू पालना गरे नगरेको बारे केन्द्रले स्थानीय तहसँग समन्वय गरेर नियमित अनुगमन गर्ने समेत जनाएको छ। चीनका व्यवसायी र लगानीकर्ताहरूलाई नेपालमा व्यापार तथा पर्यटनको क्षेत्रमा लगानी गर्न आग्रह गरिएको छ। चीनको सिसाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासा स्थित नेपाली महावाणिज्य दूतावासले एक विशेष कार्यक्रम गरी नेपालमा रहेका लगानीका अवसरहरूबारे चीनी अधिकारी र व्यवसायीहरूलाई जानकारी गराएको हो। कार्यक्रममा सिसाङ सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङले नेपाल चीनको सच्चा मित्र भएको बताउँदै चीनी लगानीकर्ताहरूलाई नेपालमा व्यापार र भ्रमण गर्न आग्रह गर्नुभयो। यस्तै महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलाले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै सीमा नाकामा आवत जावत सहज बनाउन र नेपाली व्यवसायीहरूलाई भिसामा सहुलियत दिन चीनी पक्षसँग अनुरोध गर्नुभएको छ। गएको भदौ 24 गते मकवानपुरको भीमफेदी उपाध्यक्ष चाओ पेङले नेपाल चीनको सच्चा मित्र भएको बताउँदै चीनी लगानीकर्ताहरूलाई नेपालमा व्यापार र भ्रमण गर्न आग्रह गर्नुभयो। यस्तै महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलाले नेपाल एक चीन

0: हर्षद र जबरजस्ती गराउने मुद्दाका कैदीहरू छन्। त्यसबेला कारागारबाट 440 जना कैदी भागेका थिए, जसमध्ये सुरक्षा निकायले विभिन्न ठाउँबाट 312 जनालाई नियन्त्रणमा लिएको छ। यसैबीच सोही घटनाको भोलिपल्ट भदौ 24 गते हेटौडाको बाल सुधार गृहबाट भागेका 72 जना मध्ये 5 जना बालक पनि अझै फेला परेका छैनन्। प्रहरीले फरार रहेका सबैको खोजी कार्य भइरहेको जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ्स गुड।

0: हजारमा तिछो वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिश होम, खुसीको कनेक्सन।

0: 2026 को अवसरमा सिजीटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजीटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोको आर्थिक नीतिको विरोधमा देशव्यापी प्रदर्शन चर्किएको छ। इन्धनको मूल्य वृद्धि र राष्ट्रपतिको विवादित निशुल्क भोजन योजना विरूद्ध भएको प्रदर्शनका क्रममा दोस्रो ठूलो शहर सुराबायाबाट प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। मध्य पूर्वको युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा समस्या आएपछि सरकारले पेट्रोलको मूल्य 30% बढ़ाएपछि नागरिक सड़कमा उत्रिएका हुन्। राजधानी जारखातामा हजारौं विद्यार्थीले प्रदर्शन गरिरहेका छन्। राष्ट्रपतिको अरबौं डलरको निशुल्क भोजन योजना खाद्य विषाक्तका घटनासँग जोड़िएपछि यसको चर्को आलोचना भइरहेको छ। यता अमेरिका र इरानबीचको सैन्य तनाव फेरि उत्कर्षमा पुगेको छ। इरानी तटीय क्षेत्रमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी सैन्य स्थानहरूलाई लक्षित गरी शक्तिशाली जवाफी आक्रमण गरेको छ। यसैबीच इरानले अमेरिका युद्ध विराम प्रति प्रतिबन्ध नरहेको बताएको छ। यता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले सम्झौता उल्लंघन गरे हिंसाको सामना हिंसाबाटै हुने चेतावनी दिएका छन्। इरानी सैन्य प्रवक्ता अब्राहिम अल फिकारले यसपटक अमेरिकी आक्रमणको कड़ा प्रतिवाद गरिने चेतावनी दिएका छन। अब खेलकुद। फिफा विश्वकप 2026 आज बिहानसम्म नकआउट चरण अर्थात राउण्ड अफ

0: 32 पक्का गर्ने टीमहरूको संख्या 28 पुगेको छ। 12 टीम भने प्रतियोगिताबाट बाहिरिसकेका छन्। अब बाँकी चार टोलीको लागि रोचक प्रतिस्पर्धा हुने देखिएको छ। भोलि बिहानसम्म समूह चरणका खेलहरू सकिनेछन्। सोमबारबाट नकआउट चरणका खेलहरू शुरू हुनेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। हप्तामा पाँच दिन मात्र अदालत खुल्दा मुद्दा व्यवस्थापनमा चुनौती। प्रतिनिधि सभाका सदस्यहरूलाई संसदीय प्रक्रिया र अभ्यास सिकाइने आगामी सोमबार र मंगलबार अभिमुखीकरण कार्यक्रम आयोजना। तुलसी सहकारीका 158 बचतकर्ताको रकम फिर्ता। साउदीको सिप प्रमाणीकरण प्रक्रियाले नेपाली श्रमिक वर्गमा रोजगारीका लागि जाने तयारीमा रहेकालाई सहज बनाइदिन सरकारको आग्रह। रैथाने बाली संरक्षणका लागि देशभरका कृषकलाई 3 करोड़ रूपियाँ अनुदान। रासायनिक मल र विषादीको प्रयोगमा पूर्ण रोक। जेएनजी आन्दोलनमा भीमखेदी कारागारबाट भागेका 128 कैदीबन्दी अझै सम्पर्कविहीन। हेटौडा बाल सुधार गृहबाट फरार 5 बालक पनि फेला परेन। इण्डोनेशियामा इन्धन मूल्य वृद्धिको विरोध चर्कियो। प्रदर्शनका क्रममा दर्जनौ पक्राउ। अमेरिका इरान तनाव थप सुलियो। अमेरिकाले हवाई हमला गरेपछि इरानको जवाफी आक्रमण। र फिफा विश्वकप अन्तर्गत नकआउट चरणका लागि हालसम्म 28 टोलीको टुंगो। हौसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 9860248443।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: दादा दादा म चाँडै स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट छ घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
10: 9861-7045-44।
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526 3645 र सम्पर्क मोबाइल नम्बर 98511 74 102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: केटा जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरे
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
5: 9861-7045-47।
10: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87882 गोल्ची बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
6: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
6: 9861-7045-47
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीवीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीवीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीवीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: न टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: रङमाझे आरसीसी दिम गोरा चहरदिङ प्रे र खोरमा नग फारममा असिम टमाटारकी टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङ असिम दिम स्तम्भ न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 물이 에러다 라우.
1: 아하, 코티 라므로 먹었었어. 까바다 라고.
0: 까바다 오노니? 멀리 디디바니 순사리 거르거나 우드그바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: लसहे मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सेंजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन न बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सेन्जिम सेगो है रोमा।
3: हैन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै तीन धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111।

0: 60 64
1: 64 यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बना जस्तै बनाएको छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
2: ल टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
3: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी
5: गरिएको प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतु, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदै छ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: अब अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकन्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि जो राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
6: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह,
1: साथीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।

0: घुसा प्रोपाइटर विनय शाह सम्पर्क नम्बर 9812252553 9812252553 के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढ़ी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802 9851063802।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
2: रङमाझे आरसीसी दिम गोरा चहरदिन प्रे रखोरमा नग फारममा असिम चमटारकी टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङ्जिम सेगो है रोमा।
3: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल,
1: अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस निलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0957-437।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन, आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
5: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र। केही सिट नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
6: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
5: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
6: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
5: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867664 9141867664।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सुक्रा सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470 98511

0: उच्च गुणस्तरीय सुनचादीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
1: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
0: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
9: 98 61 97 65 47।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
2: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
1: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
2: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
1: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3-20 बजार धादिङ।
2: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
1: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-02-6611 र 010-520-542।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भूमिहीन सुकुम्बासीहरूद्वारा आज काठमाण्डुमा प्रदर्शन, तत्काल जग्गा पास गर्नुपर्ने माग, सरकारले तोकेको होल्डिङ सेन्टर र अपार्टमेन्टको विरोध गर्न नहुने सरकारी पक्षको आग्रह।
1: आउनु भएकोलाई मानव रानीवनको हाम्रो त अब अपार्ट त खाली छ, त्यो अपार्टमा कति बस्नु होला अथवा अर्को अपार्ट खोज्नु पर्ला, त्यो चाहिँ राज्यले गर्ला।
0: एमाले अध्यक्ष ओलीद्वारा मानव अधिकार आयोगले जेएनजी आन्दोलनको बारेमा गरेको अध्ययनको कागजात उपलब्ध गराउन माग। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन हेरेर मात्र सीट निर्धारण गर्ने। बिचौलियाको कारण चामलको भाव बढ्दा पनि धानको भाव कम।
2: उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाव चाहिँ नघट्नु होइन, किसानको कर्तव्य चाहिँ घट्नु भन्नु।
0: मध्यपूर्वको युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढे। तापक्रम बढ़ने क्रम जारी, तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त।
3: क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: र युक्रेनले रूसभित्र गरिरहेको ड्रोन आक्रमण र युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी सरकारसँग रूसी कट्टरपन्थीहरू आक्रोशित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आफ्ना सन्तान अभिभावकहरूको गर्वका विषय हुन्, तर सामाजिक सञ्जालमा प्रचार गर्ने सामग्री होइनन्। उनीहरूको बाल्यकाललाई लाइक र भ्यूको प्रतिस्पर्धामा होइन, सम्मान, सुरक्षा र गोपनीयतामा हुर्कन दिने वातावरण जिम्मेवार अभिभावकले गर्न सक्नुपर्छ। तर अभिभावकहरूले लहलहीमा लागेर बालबालिकाका सबै कुरा सामाजिक सञ्जालमा हालेर उनीहरूको भविष्यलाई असर गर्ने काम गरिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जानी जानी सन्तानलाई जोखिमको भुँवरीमा धकेल्ने काम आजबाटै बन्द गरौं। अब खबर सन्तोषी रावलबाट।
5: सुरक्षित पुनस्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनस्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भूस्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानियाले सीआईएनलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।
1: हिजो विज्ञप्ति लिएर आएर हाम्रो अफिसमा दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ उहाँले। अब उहाँहरूलाई चित्त बुझाएको छैन भन्ने उहाँहरूको कुरा रह्यो, तर अब हामीले चाहिँ व्यवस्थापनको केसमा जस्तो कतिले त व्यवस्थापन गर्न बाहिर नसक्नु पनि हुनु होला, उहाँले चाहिँ अब म बाहिर जान सक्दिनँ भन्न नि पाउनु भयो। अनि उहाँहरूको केसमा चाहिँ अब राज्यले के गर्ने भनेर 19 गते पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला। 19 गते म्याग जान्छ, 19 गते म्याग हेर्ने कुरो भयो, त्यो पछाडि बल्ल अनि अब त्यो टिम त फेरि अब त मन्त्री के अरे उता सरकार नेपाल सरकारले निर्णय गर्नु पर्यो नि, त्यसलाई त नेपाल सरकार निर्णय गरेपछि फेरि के गरे जाने अथवा अब होल्डिङ सेन्टरमा नआएकाबाट यता दर्ता हुन आउनु भएको होला, मानव रानीवनको हाम्रो त अब त्यो अपार्ट त खाली छ, त्यो अपार्टमा कति बस्नु होला अथवा अर्को अपार्ट खोज्नु पर्ला, त्यो चाहिँ फेरि राज्यले गर्ला। अनि
5: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको हो। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल वा सड़क खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सड़क खण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सड़क स्तर उन्नतिको लागि बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई बताउनुभयो।
6: धुलीखेलदेखि उता पाँच खाल जाने बाटो धुलीखेल खावा सड़क भन्छौ हामी बोलीचालीको भाषामा, अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तर उन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लागेको हो। 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई।
5: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको हो। चालू आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। धानमा खेतीयोग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढ़िरहेको छ। आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालू आर्थिक वर्षमा 5.35 पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षमा नै भाव घटेको र योपालि किसानहरूले कम धान लगाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिले किसानहरू त्यति लगाउन नरुचाएको छ। अहिले यसपालि पनि अब त्यो 600-700 मात्रै बिक्री भयो। अब चामलको भाव घटेको छैन अनि धानको भाव चाहिँ घटेपछि किसानहरू अलिक निराश रहेका छन्। यो अब उद्योगहरूले नै उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट मिलेको चामलको भाव चाहिँ नघट्नु होइन किसानको कर्तव्यबाट चाहिँ घट्नु भन्नु।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता गरेका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा भदौ 23 र 24 गते भएका घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन निर्णय तथा सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। ओलीका तर्फबाट नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाउनु भएको हो। निवेदनमा भदौ 23 गतिको प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा भदौ 24 गते भएका देशभर आगजनी तोडफोड़ लुटपाट र सरकारी तथा सार्वजनिक संरचनामाथिको आक्रमणबारे आयोगले गरेको छानबिनको पुनः प्रतिवेदन माग गरिएको छ। मध्यपूर्व युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17.3% घटेर 3,35,510 झरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या 4,05,610 थियो। अमेरिका इजरायल र इरान बीचको द्वन्दका कारण मध्यपूर्वमा उत्पन्न अस्थिरताले खाड़ी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ़दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2080-81 लाख 72,489 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढ़ेको हो, जुन करिब 10% वृद्धि रहेको छ। हाल कोशी मधेश बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। मौसमविद संजीव अधिकारीले सीआईएनलाई जानकारी दिँदै भन्नुभयो,
3: यति बेला नेपालमा मनसुनको प्रभाव चाहिँ आधा जसो भूभागमा, आधा नेपालमा मात्रै रहेको छ। पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री तापक्रमसम्म पनि पुगेको अवस्था छ। र विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजभन्दा केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि भोलि पनि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारै गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
5: हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसभित्र गरिरहेका निरन्तरको ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरूद्ध सैन्य रूपमा यता कड़ा कदम चाल्न माग गरिएको यो पहिलो पटक भनी होइन। राष्ट्रवादी आवाजहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन गर्न किवको सरकारी मुख्यालय ध्वस्त पार्न, युक्रेनी राष्ट्रपति भोलादिमिरको हत्या गर्न र युरोपमा रहेका ड्रोन कारखानामाथि आक्रमण गर्न माग गरिएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका खेल भोलि बिहान हुन लागेका हुन्।
0: सन्तोषी रावल अधिकांश पालिकाको बजेट विकास निर्माणमै केन्द्रित।
7: यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
0: भ्रष्टाचार र अनियमितता रोकी सुशासनमा जोड़ दिनुपर्ने रिपोर्टसँगै गीत संगीतले जनचेतना फैलाउन सघाउ पुर्याउने शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सल्यानमा एउटा बाहेक अरू सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्, तर अधिकांशको जोड़ विकास निर्माणमा रहेको देखिन्छ। सुशासनका लागि पनि आगामी आर्थिक वर्षमा सम्झौता नगर्ने नीति कतिपय पालिकाले ल्याउनु पर्ने जनताहरूले बताइरहेका छन्।
10: सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,36,01,26,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख सुस्मिता सापकोटा,
7: 1,36,00,000,000 बराबरको बजेट चाहिँ हामीले सार्वजनिक गरेका छौँ। यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
10: दार्मा गाउँपालिकाले 42,17,64,212 रूपियाँको बजेट गाउँसभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा कृषि पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्यम, पर्यटन, सूचना प्रविधि, सामाजिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले पूर्ण सरसफाई युक्त पोषण मैत्री तथा बाल मैत्री स्थानीय शासन निर्माण गर्ने लक्ष्य समेत लिएको छ। अध्यक्ष निम बहादुर केसी,
11: त्यसले विशेष गरिकन अहिले कृषि क्षेत्रमा, पूर्वाधार क्षेत्रमा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अलिक बढी विशेष जोड गर्ने र पुराना आयोजनहरू जो अधुरा छन् पुरा गर्ने भन्ने लक्ष्य राखेको छ। पूर्ण सरसफाई र पोषण मैत्री पालिका बनाउने अभियानमा छौँ हामी। त्यसका लागि 84 टोल विकास संस्था मध्ये अहिलेसम्म हामीले 24 टोल विकास संस्था सरसफाई उन्मुख टोल विकास संस्था भनेर घोषणा गरिसकेका छौँ भने
10: कपुरकोट गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि 46,57,01,000 रूपियाँको बजेट ल्याएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने, बाल मैत्री स्थानीय शासन निर्माण गर्ने तथा खरका छाना मुक्त घर निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ। गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन,
12: कपुरकोट गाउँपालिकालाई खरको छाना मुक्त घर भएको पालिका घोषणा गर्ने भनेर गराएका छौँ। त्यसलाई फोकस गरेर त्यसमा एउटा बजेट केन्द्रित गरेका छौँ। त्यसै गरी हामीले यो आर्थिक वर्षभित्रै आउँदोमा कपुरकोट गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने भनेर पनि एउटा तय गरेका छौँ, डेडलाइन तय गरेका छौँ, त्यो ढङ्गले गरेका छौँ भने अर्को एउटा पोषण मैत्री गाउँपालिका तयार गर्ने घोषणा गर्ने, यी तिनवटा कुराहरूलाई हामीले घोषणाको रूपमा चाहिँ लानुपर्छ भनेर चाहिँ जोड गरेका छौँ। यसबाहेक चाहिँ हामीले अन्य नियमित खानेपानीका कुराहरू भइदियो, अन्य सरसफाईको कुराहरू भइदियो, यसलाई पनि जोडेका छौँ।
10: छत्रेश्वरी गाउँपालिकाले 53,76,89,023 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि 30,00,000 रूपियाँ भन्दा बढी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ। अध्यक्ष ओज बहादुर बुढाथोकी,
13: कारणले यो वर्ष हामी समयमै भदौतिर नै सबै योजनाहरूको चाहिँ टेन्डर प्रक्रिया चाहिँ शुरू गर्ने प्रक्रियामा हामी जानेछौँ भन्ने हामीले एउटा नीति लिएका छौँ र कुनै बाँकी रहन गएको अवस्थामा फागुन फागुनभन्दा पछाडि चाहिँ 30,00,000 भन्दा बढीका योजनाहरू चाहिँ टेन्डर चाहिँ नगर्ने गरी समयमै कार्यान्वयन गर्ने नीति छ।
10: यस्तै अन्य पालिकातर्फ बनगाड कुपिन्डे नगरपालिकाले 80,46,00,000 रूपियाँ, बागसौर नगरपालिकाले 77,23,75,000 रूपियाँ, त्रिवेणी गाउँपालिकाले 59,21,00,000 रूपियाँ, कुमा गाउँपालिकाले 53,97,55,000 रूपियाँ र सिद्धकुमा गाउँपालिकाले 39,29,00,000 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन। गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परि घाइते भएपछि समयमै सार्वजनिक गर्न नसकिएको जनाइएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गाउँघरमा सूचना र जानकारी बाँड्न गीत संगीत र कला प्रभावकारी
14: जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला। तर पनि किन हाम्रो पानी चल्दैन।
0: सचेतना अभियानमा गीत संगीत र कलाकारिताको प्रयोग प्रभावकारी। शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको Wi-Fi 6, router harusanga utkrisht jaran pradan garne. Dish Home Internet. Sathai, Internet, TV, ra any seva haru sajile bevastit garne. Euta upyogi self-care app. My Dish Home app.
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
18: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिवारीय विशेष सूचना र जानकारीका लागि अहिले पनि गाउँघरमा परम्परागत शैली प्रचलनमा रहेका छन् यी मनोरञ्जनका लागि मात्र नभएर सूचना र जानकारीका लागि निकै प्रभावकारी मानिन्छन् पर्वतको फलेवासमा जन्मनुभएका ल्यामबहादुर दर्जी राष्ट्रिय भूमिअधिकार मञ्चको अध्यक्षका साथै गीत संगीतमा पनि निपुण हुनुहुन्छ साथै लीलप्रकाश चन्दले उहाँसँग गीत संगीत कला र सचेतनाको बारेमा कुराकानी गर्नुभएको छ
14: हाम्रो घर त जमा थियो म जमा बजाउँथे अनि झ्यालीहरू बजाउँथे अनि आफ्नो घरमा जे बाजा थियो त्यही बाजा बजाउने भन्ने चलन पहिले बाबुबाजेबाटै थियो एकचोटि चाहिँ म यो टेली सिरियलमा पनि खेले 62-63 को कुरा आहुतिजीले लेख्नु भएको यो दलन टेली सिरियल्सको कथामा जागरण मिडिया सेन्टरले चाहिँ यसलाई बाहिर ल्याएको थियो म एउटा फिल्डमा दलित बस्तीहरूमा काम गर्थेँ त्यहाँ आज चाहिँ अन्तर्वार्ता छ भनेर बोलाए त्यहाँ म पनि गएको ठुल्ठुला चाहिँ युवा क्लबका आए नाट्य कलाकारहरू सबै आए रहेछन् त्यहाँ प्रश्न सोधिएको थियो तपाईँ कहीँबाट आउँदै हुनुहुन्थ्यो कहीँ बस्नुभयो अनि त्यहाँ त तपाईँ चाहिँ नि त्यहाँ बसेर केही गन्थन आउनुभयो अनि त्यहाँ त घर आउनुभयो त्यस्तो अभियान गर्नुहोस् भनेर भन्नुभयो
20: त्यो सम्झाइदिनुहोस् न कस्तो अभिनय गर्नुभएको थियो तपाईँले त्यतिखेर
14: मैले के गरेँ भने म बिहानै उठेर जाने खोला पारी घाँस काट्न गएथेँ घाँसको डोको ल्याएर चौतारा बिसाएँ चौतारा बिसाइसकेपछि अब त्यति बेला कपडा त केही हुनु टोपी निकाले टोपीले मुख पोछे पसिनाहरू पुछे पसिना पुछेपछि आज ढिलै भयो घर खाना पनि ढिँडो पनि सेलाइसक्यो होला लौ त्यति म गएँ है अरू त बस भनेर भने अनि डोको बोकेर अभिनय गरेको थिएँ त्यसपछि चाहिँ नि भोलिपल्ट हेर्दा ठुल्ठुला मभन्दा स्टेजमा नाच्नेहरूको नाम रहेनछ मेरो नाम मात्रै निस्केको ल्याम्बहादुर दर्जी भनेर निस्केछ ए म पास गर्छु भनेर भन्नुभयो अनि त्यो फाँटमा अलिकति नलागेको हुनाले त्यो सुटिङ हुने टाइममा मैले कटवालको रोल थियो मेरो
20: के के भन्नु पर्थ्यो गाउँमा त्यस्तो
14: लहरी जनताहरू झाडा पखाला महामारी फैलिएको छ पानीहरू उमालेर खानुहोला सचेत रहनुहोला तल्लो घरको मान्छे माथिल्लो घर नजाने माथिल्लो घरको मान्छे तल्लो घर नजाने आफ्ना घरमा बस्नुहोला है झाडा पखाला महामारी फैलिएको छ सचेत बन्नुहोला सुरक्षित हुनुहोला भनेर डाँडा डाँडामा गएर
20: कराउनु
14: पर्ने
20: अनि तपाईँले गीत पनि गाउनुहुन्छ
14: गीत पहिला सालेजु पनि
20: हो त्यही सुन्नु पर्यो अब सालेजु सुनाउनु छ अलिकति
14: त्यति बेला हामी सालेजु भन्ने गीत गाउँथ्यौँ

0: देता पानी खानी न्यूपा रे आउएता।
1: उहिले तपाईँले खुब धेरै गीत गाउनु भयो भने अहिले नै कस्तो छ? पर्वततिर यस्तो गीतहरू गाइन्छ कि गाइदिन, कस्तो छ त गाउँ?
0: अहिले पनि दिदी बहिनीहरू दाजुभाइहरू बसेर कसैको विवाह भयो, व्रतबन्ध भयो, अथवा चाहिँ नि पञ्चौली सन्चौली भयो भने आमाहरू दिदी बहिनीहरू बसेर गीत गाउनुहुन्छ। अब पहिलाका चाहिँ रातैभरि अब बत्ती थिएन, चुकी बालेर दाउरो जलाएर आगो तापेर गाए जस्तो होइन, अहिले बजी बत्तीहरू छ, त्यो भएर चाहिँ 11-12, 1 बजेसम्म बस्नुहुन्छ, आफ्नो मना भावना पोख्नु साटासाट गर्नुहुन्छ, गाउनुहुन्छ, बस्नुहुन्छ। अनि त्यो घरबाट आएको चाहिँ 2025 सक्दो हिसाबले दिएको त्यो समूहमा लगाएर राख्नुहुन्छ, भाँडाकुँडा कुर्सी टेबलहरू किन्नु भएको छ।
1: अर्को भाका चाहिँ कुन आउँछ तपाईँले, कुन सुनाउनु?
0: अब मैले 2057-58 सालतिर मेरो आदरणीय एकजना शरद पौडेल भन्ने दाईले गाउनु भएको थियो यो जातीय छछु सम्बन्ध, त्यो गीत गाउँछु।

सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगले जेन्जी आन्दोलनको प्रतिवेदन र गरेका सम्बन्धी सबै कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ़दै गएको छ। युक्रेनले रूसभित्र गरिरहेको निरन्तर ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन् र फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणको अन्तिम खेलहरू हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: बाबा बाबा म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861975447।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: ओ मेज्यू नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
10: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्नुहुन्छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।

0: होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष
4: रेडियो बिहानी समय संकेत यति बेला रातको 9 बज्यो

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
6: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हाट जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
6: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा
7: आधुनिक प्रविधि सहित छार सूत्र सेवा
6: बिरामी भर्ना सेवा
7: थेरापी सेवा जस्तै
6: फिजियोथेरापी सेवा
7: अकुपंचर सेवा
6: पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
7: ए हो र नानी त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ
6: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
7: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
6: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यातिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोल मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ
6: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ
5: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
6: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
8: आरोग्य जीवनको आधार आयुर्वेद उपचार
9: सिद्धलेको गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ सही विवरण दिऊ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलिक गाउँपालिका कृषि विकास शाखा भादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनुहुने सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
9: सत्यप्रयोग गरिनेछ, सही विवरण दिऊ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलिक गाउँपालिका कृषि विकास शाखा भादिङ।

0: ठूलठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
1: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
2: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741031429।
8: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: फाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323754।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
11: ल टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0437-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0457-433।
12: लस्तो है मेवे फेवे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा भोले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असिम 9851-87-882 फोन सिङ जिम सेगो है रोमा।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी चिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
3: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
1: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
3: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाको सामानहरू पनि उपलब्ध छ।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।